0: आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ सधैँ हजुरको कत कत कत कहिले छोराले घुमाउनु नआएन भन्नुहुन्छ आज तीर्थ जाने अब उतै मन्दिर सन्दिर घुम्ने उतै रमाएर आउने हुन्न बा
1: तीर्थ हेर्नु आएर छोराले तीर्थ लानु
2: हुन्छ नि मैले कति असल छोरा पाराइ
1: हुन्छ हुन्छ हुन्छ।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: California Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन्ती मिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 8 गते शुक्रबार, सन् 2026 मे 22 तारीक अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
0: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
1: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
4: हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोडिनु पर्नेछ।
5: एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गर्यो होला, जति अरू भन्नुहुन्छ त होइन, उसलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
0: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
1: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
7: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
8: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: काया कैरनमा अब खबरको सिलसिला। चालू आर्थिक वर्षको 10 करिब 4 रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब 35 रूपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाई छ। गएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब रूपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्राहस्थ उत्पादन जीडीपीको 45.08% हो। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाखको तथ्याङ्कले गएको 10 महिनामा 3,99,00,000,00,000 रूपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैंक पूर्ण रूपमा नजोडिने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैंकमा प्रविष्ट नगरी बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो, तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैंकमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ़ने बताउनु भएको छ।
1: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहभागी भएपछि अघिल्लो सत्ता साझेदार दलहरू जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा मुख्यमन्त्री यादवले महत्वपूर्ण मन्त्रालयहरू आफैसँग राख्नु भएको छ भने अन्य साझेदार दलका नेताहरूलाई विभागीय जिम्मेवारी सुम्पिनु भएको छ। एमालेबाट सरकारमा सहभागी भएका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समीरको हिजो साँझ नै शपथ ग्रहण गर्नुभएको छ। नयाँ गठबन्धन समीकरण तयार भएसँगै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजीबीच सभामुख डीपी अर्यालले सदनको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराउनु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका जवाफ दिन रूलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अर्याल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी
10: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
11: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
10: जान त जाने, बरु कहाँ जाने होला खै?
11: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
13: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
14: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
13: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
14: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
13: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
14: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
13: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
14: मोबाइल 97460054।
13: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
15: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
16: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
15: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
15: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
17: पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्? अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
18: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मोगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि तछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढ़ाई हुने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
19: पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसलाई चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन। अहिले विद्यार्थीहरू लगभग 5-6-6 हजारजनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्नन्। सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
18: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढ़ाई हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई जोड्न सकिरहेका छैनन्।
19: हामीले गर्नुपर्ने के छ भने, जहाँ कृषि पेसा पढ़ाई हुन्छ, प्लस टू पढ़ाई हुन्छ, 3 वर्षको होला, सिटिबिडी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बीएससीजी होला, एमएससीएजी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोड़ दिनुपर्नेछ।
18: कृषि पढ्ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यावहारिक ज्ञान अझ बढ्छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
19: पढ्दै कमाउँदै र अर्को चाहिँ एक विद्यार्थी 5 किसान वा एक विद्यार्थी 10 किसान, त्यसरी गर्यौँ भने चाहिँ हाम्रा किसानलाई नै फाइदा भयो र र विद्यार्थी पनि के भयो भने प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि
18: विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढ़ाईसँगै प्राप्त ज्ञान सदुपयोग गर्ने र व्यावसायिकतासँग जोड्नु पर्नेमा विज्ञको जोड़ छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल
5: यहाँको अपर्च्युनिटी नपाएर उसले धेरै युनिभर्सिटी धेरै संख्यामा भइसकेपछि त्यसको अलिकति फुलफिल हुन नसकेको अवस्था छ। 100% नै तपाईँको विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा पाइँदैन, कारण के भने अब एउटा क्लाइन्ट पार्ट भयो अनि अरू अरू पनि एग्रिकल्चरै पढ्नुपर्छ भन्ने छैन कि उसलाई अहिले के छ युवाहरूलाई एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गरियो होला जति हुँदैन बरु अरू पढ्नु भन्नुहुन्छ त होइन नि त उसलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
0: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
20: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
0: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सलेरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू मा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका जर्जिया इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
21: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ पण्डितले भन्नुभयो। 4-5 फिटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फिट अग्ला पिल्लर राखेर भवन निर्माण गरिएको छ। तिनै भवन मुनि डुंगा राखिएको छ। डुबान हुँदा यही डुंगा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष एउटा डुंगा बनाइदिएको हो। गोर्खा पत्रमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
24: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
23: हाम्रा सेवाहरू:
2: ओपिडी सेवा,
23: विशेषज्ञ ओपिडी सेवा,
2: निशुल्क औषधि वितरण,
23: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
23: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
23: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
23: छार सूत्र सेवा,
2: जलौका सेवा,
23: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
23: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
21: अब बाँकी खबर। मोरङको मिक्लाजोङ 3 नेसेलुङ पार्कमा यति बेला चहल पहल बढ़ेको छ। पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउत टेई समुदायलाई प्रत्यक्ष हेर्न र सम्वाद गर्न सर्वसाधारणको बिहानैदेखि थामी नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजोङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्त्याएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा, फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवनशैलीको प्रभाव बढ़दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाइ छ। कान्तिपुरमा खबर छ।
0: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हड़तालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 आईएलओ सन्धिले श्रमिकहरूको हड़ताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष युजी युवासावाले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हड़तालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवासावाको भनाईमा अदालतको राय बाध्यकारी छैन, अर्थात हड़तालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
21: अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्याङ्किङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लीग टूको। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इण्डियन प्रिमियर लीगको। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 14 खेलमा 18 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ।
21: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चाङ छ भने असुल उपर हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये 2 वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्ष भन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
0: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
21: 4 दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार त्यस यता कान्तिपुर सहकारीका, शिव शिखर बहुद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो।
0: काया कैरनमा अब पालो उखानको।
21: परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
21: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
0: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोधबीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
21: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नुपर्नेमा जोड।
0: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
21: र काबा महिला भलिबल च्याम्पियन, आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुरमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो टोपी र कालै पोसाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला चाल्न लागेका उनी भन्दैछन्, म बोल्दिन भन्दै मेरा दुई शब्द यी टुङ्ग्याउँछु। हस्त, धन्यवाद।
4: जिल्ला प्रशासन कार्यालय लम्जुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लम्जुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्गदीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धुर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी विशेषर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीदहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
7: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
6: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीदह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
7: बेसीसर नगरपालिका लमजुङ।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
24: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
25: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
6: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
26: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
6: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
27: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, झुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
26: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
26: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो बैंक चौक क्लमजुङ सम्पर्क 9849068924 9845086780
27: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
26: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 6:35 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै जगत तातो पानी कुण्ड, प्रचार प्रसार र प्रवर्धनको लागि महोत्सव। लमजुङमा एक महिनामा 15 जना फरारी अभियुक्त पक्राउ, 3 वर्ष बढ़ी कैद र 2 लाख बढ़ी जरिवाना असूल। विश्व सहनगरपालिकाले बढ़ायो किसानहरूलाई अनुदानमा धानको बिउ, बाढ़यो किसानहरूलाई अनुदानमा धानको बिउ र पश्चिमी र मनसूनी हावा जुत्दा नेपालमा मौसमको दुई फरक स्वरूप, एक क्षेत्रको वर्षा अर्को क्षेत्रमा अत्याधिक गर्मी। अब समाचार विस्तारमा। लमजुङ प्रहरीले गत महिनामा मात्रै 15 जना फरारी अभियुक्तहरू पक्राउ गरी कैद तथा जरिवाना असूल गरिएको छ। विभिन्न स्थानमा विभिन्न समयका घटनामा संलग्न भई फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 3 वर्ष 3 महिना 20 दिन कैद र 2,63,900 रूपियाँ जरिवाना असूल गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पक्राउ परेका फरार अभियुक्त मध्ये कहिले जरिवाना, केहीले जरिवाना बापतको रकम र कैद भुक्तानी गरी स्वतन्त्र भएका छन् भने केही कैद भुक्तानको क्रममा रहेका छन्। सोबाहेक प्रहरीले गत भदौ 23-24 भएको जेएनजी आन्दोलनमा कारागारबाट फरार भएकाहरूलाई पनि नियन्त्रणमा लिई कार्यवाहीको दायरामा ल्याइएको जनाएको छ। विभिन्न मितिमा घटेका विभिन्न अपराधिक घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोजतलाश गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङको प्राथमिकतामा राखिएको छ। लमजुङ प्रहरीले गत आर्थिक वर्षमा मात्रै 57 जना फरारी अभियुक्तहरू पक्राउ गरी कार्यवाहीका दायरामा ल्याइएको थियो। सो आर्थिक वर्षमा फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 19 वर्ष 7 महिना 1 दिन कैद र 1,40,49,980 रूपियाँ जरिवाना असूल गरेको थियो। अपराधिक क्रियाकलापमा संलग्न भई कार्यवाही नहुँदा समाजमा थप दण्डहीनता बढ़ने तथा राज्य र कानूनको समेत अपमान हुने हुँदा कानूनत फैसला भइसकेका अपराधीहरूलाई जुनसुकै हालतमा पनि कार्यवाहीको दायरामा ल्याइने प्रहरीको दावी छ। जिल्लामा पक्राउ परेका फरार प्रतिवादीहरू कर्तव्यज्यान, कुटपीट, चोरी, किर्ते, जालसाजी, लागू औषध, ज्यान मार्ने उद्योग, बैंकिङ कसो लगायतका छन्। प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई अदालतको फैसला बमोजिम कारागार पठाइने गरिएको प्रहरीले जनाएको छ। लमजुङको मर्सङ्गी गाउँपालिका 4 जगत स्थित प्राकृतिक तातोपानी कुण्ड अहिले आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै गएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने यस कुण्डमा दैनिक पर्यटकको चहल पहल बढ़दो छ। तातोपानी कुण्डको प्रवर्धनका लागि स्थानीय तहले पूर्वधार निर्माणसँगै महोत्सव आयोजना गर्न थालेपछि यसको आकर्षण अझ बढ़ेको हो। सुनौ एक रिपोर्ट।
3: मर्सङ्गी नदीको किनारमा अवस्थित जगत तातोपानी कुण्ड प्राकृतिक रूपमा निस्कने तातोपानीका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। अन्नपूर्ण पदमार्ग हुँदै मनाङ जाने तथा फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आएर तातोपानीमा स्नान गर्ने गरेका छन्। चिसो मौसमबाट राहत मिल्ने र शरीरलाई आराम हुने विश्वासका कारण पर्यटकहरू कुण्डतर्फ आकर्षित हुने गरेका स्थानीय बताउँछन्। कुण्डसम्म पुग्न सहज होस् भनेर सिँढी निर्माण, पोखरी व्यवस्थापन तथा अन्य पूर्वाधार विकास गरिएपछि यहाँ आउने पर्यटकको संख्या उल्लेख रूपमा बढ़ेको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जगत तातोपानी कुण्ड व्यवस्थापन समितिले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि तातोपानी कुण्ड महोत्सव समेत आयोजना गर्न थालेको छ। मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङका अनुसार तातोपानी कुण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप पूर्वाधार निर्माण र प्रभावकारी प्रचार प्रसार आवश्यक छ। मर्सङ्गी गाउँपालिका 4 का वडाध्यक्ष बलबहादुर गुरूङका अनुसार विगतमा तातोपानी कुण्डलाई स्वास्थ्यका लागि नुहाउने स्थलका रूपमा मात्र प्रयोग गरिन्थ्यो, तर अहिले यसलाई स्वास्थ्य लाभसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह सक्रिय बनेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार वर्षभरि 1000 भन्दा बढ़ी मानिस यहाँ स्नानका लागि आउने गरेका छन्।
4: मेरो नाम बलबहादुर गुरूङ, मर्सङ्गी गाउँपालिका वडा नम्बर 4 को वडाध्यक्ष। यो तातोपानी कुण्डमा विगतको वर्षहरूमा जस मान्छेको एउटा त स्वास्थ्यको लागि लाभदायी छ भनेर मात्र हामीले नुहाउनको लागि मात्रै हामीले यसलाई प्रयोग गर्थ्यौँ भने अहिले चाहिँ यो आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउनको सँगसँगै यसले एउटा पर्यटकीय गन्तव्यको रूपमा पनि अगाडि बढाउनको लागि हामी लागिरहेका छौँ। र यो तातपानी कुण्डमा विशेष गरेर वर्षभरिमा 1000 भन्दा बढी यात्री स्नान गर्न आउँछन्।
3: स्थानीय खुशीराम गुरुङका अनुसार जगतको तातोपानी कुण्डा धेरै वर्षदेखि प्रयोग हुँदै आए पनि पछिल्लो 10 वर्ष यता यसको स्वास्थ्य लाभ बारे व्यापक चर्चा हुन थालेपछि प्रचार प्रसार बढ़ेको हो। छाला सम्बन्धी रोग तथा हातखुट्टा र जोर्नी दुख्ने समस्या कम हुने विश्वासका कारण धेरै मानिस यहाँ स्नान गर्न आउने गरेको उहाँको भनाइ छ।
5: जगत तातो पानी थियो होला, तर हामीले 9-10 वर्ष अगाडिदेखि यो तातो पानीबाट पाउने शरीरमा हुने फाइदाहरू धेरै देखिएको हुनाले हामीले यो ठाउँलाई अलिकति प्रचार प्रसार गर्नुपर्छ। र कतिपय मान्छेहरू यो ठाउँमा आएर आफ्नो शरीरमा भएका जुन छालाका रोगहरू भए, जुन ढाड जोड्नेहरू दुख्ने, युरिक एसिड भएका मान्छेहरूलाई चाहिँ सजिलोसँग उपचार होस् भनेर हामीले यो झन्डै 7-8 वर्ष अगाडिदेखि हामीले कुण्ड बनाएर हामी यहाँ सुरुवात गर्यौं। यो प्रचार प्रसारले पनि धेरै पर्यटकहरू बढेको छ र आउँदो दिनहरूमा यो एकदमै एउटा पर्यटकीय स्थल बनाउने भनेर हामी यसमा धेरै हाम्रो जनताहरू सबै लागि परेका छन्। र अवश्य पनि हामीले यसलाई सुधार गरेर धेरै राम्रो तातो पानी बनाउनमा चाहिँ हामी अग्रसर छौँ र भविष्यमा यो तातपानीबाट चाहिँ धेरै पर्यटक आएर अनि पर्यटकीय स्थल बन्नेछ र हामीलाई यो आएको स्रोतमा स्थानीय अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू चाहिँ धेरैभन्दा धेरै ल्याउन सफल भएर चाहिँ तातो पानीको एउटा जगत गाउँको अथवा यो मसिनी गाउँपालिकाको एउटा उज्जवल भविष्य देखेको छु।
3: त्यस्तै स्थानीय युनिट युवा क्लबको अध्यक्ष बाबुराम तामाङले तातोपानी कुण्डा पर्यटकका लागि महत्वपूर्ण आकर्षकको केन्द्र बनेको बताउनुभयो। उहाँका अनुसार मनाङ घुमेर फर्कने पर्यटकहरू चिसोबाट राहत पाउन यहाँ आएर तातोपानीमा स्नान गर्ने गरेका छन्। तातोपानीमा औषधि गुण रहेको विश्वासका कारण विशेष गरी वृद्ध वृद्धाका लागि समेत यो कुण्डा उपयोगी मानिन्छ।
5: मेरो नाम चाहिँ बाबुराम तामाङ, म चाहिँ यो युनिट युवा क्लब च्याम्चीको अध्यक्ष। अनि तातोपानी चाहिँ पर्यटकको लागि चाहिँ एकदम इम्पोर्टेन्ट ठाउँ हो। यो चाहिँ मनाङ घुम्न जाने एकदम चिसो हुने, चिसो लाग्नेहरूबाट यताउता बिमार सिमार हुँदै अनि यहाँ आएर पुरा तातोपानी डुबेर मान्छे एकदम फेरि रिफ्रेस भएर घर फर्किरहेको चाहिँ एकदमै राम्रो भएको म देख्छु। एउटा चाहिँ फेरि औषधीय गुणहरू देख्छु म यो तातोपानीको चाहिँ। यो चाहिँ फेरि विशेष गरेर बुढा वृद्धहरूको लागि चाहिँ एकदमै राम्रो निरोगी बनाउने चाहिँ धेरै राम्रो देखेको छु मैले। यो
3: प्राकृतिक सम्पदाको रूपमा रहेको जगत तातोपानी कुण्डालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके लमजुङको पर्यटन प्रवर्धन सँगै स्थानीय स्तरमा रोजगारी र आय आर्जनका अवसर समेत बढ्ने अपेक्षा गरिएको छ।
0: बर्खा अगावै निरन्तर वर्षाको कारण लमजुङका ग्रामीण सड़कमा जोखिम बढ़ेको छ। दैनिक जसो निरन्तर झरीका कारण ग्रामीण भेगका कच्ची सड़क भत्किएपछि यातायात सञ्चालनमा समस्या भएको हो। जिल्लाभरका मुख्य मुख्य ग्रामीण सड़क नै वर्षातका कारण बिग्रिएका हुन्। वर्षासँगै ठाउँ ठाउँमा गएको पहिरो तथा पानीले सड़क भत्काउन थालेपछि सवारी साधन सञ्चालनमा कठिनाई हुँदै आएको सरकारवालाहरूले बताएका छन्। वर्षातको कारण जिल्लाका अधिकांश दुर्गम गाउँहरूमा पुग्ने शाखा सड़कहरूमा समस्या देखियो। सड़क समस्याकै कारण गाउँहरूमा यात्रा गर्न तथा सामान ढुवानी गर्न पनि कठिनाई भएको छ। ग्रामीण भेगबाट दैनिक सदरमुकाम आउने तथा जिल्लाबाट अन्यत्र जाँदा आउँदा समेत यात्रुहरूले जोखिम मोल्नु परेको सर्वसाधारणहरूको भनाई छ। आर्थिक वर्षको अन्त्यतिर आउँदा सड़क मरमतको क्रम पनि चलेकोले कतिपय ग्रामीण सड़कहरूमा यात्रुहरूले दुःख पाएका छन्। कतिपय सड़कमा भने वर्षाले भत्किएर मरमत हुन नसक्दा विशेष गरी दुईपाङ्रे सवारी साधनले निकै समस्या भएको छ। सदरमुकामबाट जिल्लाको पूर्व पश्चिम र उत्तरतर्फ पुग्ने सड़कहरू थप जोखिमपूर्ण बनेका हुन्। जिल्लाको सुन्दर बजारदेखि मध्य पहाड़ी लोकमार्ग हुँदै भोलेटारसम्म पुग्ने सड़कमा पनि पहिरोका कारण समय समयमा सड़क अवरूद्ध हुने गरेको छ। मध्य नेपाल 10 भिमिरे भन्ज्याङमा ठूलो पहिरो खस्दा एउटै पहिरोले 3 स्थानमा सड़क अवरूद्ध हुने गरेको स्थानीयले बताएका छन्। त्यसै गरी सुन्दर बजारको खत्रे ठाटी कुन्सा हुँदै सोती पसल पुग्ने सड़क स्तरोन्नतिको क्रममा रहेको हुँदा यात्रुले निकै शास्ति खेप्नु परेको छ। यस्तै सुन्दर बजारबाट परेवा डाँडा हुँदै जिता पुग्ने सड़क पनि वर्षाको कारण चिप्लो र जोखिमपूर्ण बनेको छ। यता पूर्वी लमजुङतर्फा बोराङखोला हुँदै बिचौर दूधपोखरी पुग्ने सड़क, गौड़ादेखि इलामपोखरी हुँदै बिचौर पुग्ने सड़क पनि वर्षाका कारण जोखिम बढ़ेको छ। दोर्दी मर्स्याङदी कोलसुथर गाउँपालिका अन्तर्गतका कतिपय ग्रामीण सड़कहरूमा भारी वर्षासँगै सवारी आवागमन नै प्रभावित हुने गरेको खबर प्राप्त भएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
2: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
1: तपाईँको चाहना पूरा गर्नको लागि मर्स्याङदी युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
2: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी शहर 7 लमजुङ।
6: छुट 10 होइन 20 होइन पुरै 100% छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार।

0: नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ है माइला?
4: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
7: अल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 9846-90301, 9846-74065।
7: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसेसह नगरपालिकाले किसानहरूलाई 50% अनुदानमा धानको बिउ वितरण गरेको छ। नगरपालिकाले वडा नम्बर 8 स्थित कृषि शाखा परिसरमा बुधबार किसानहरूलाई धानको बिउ वितरण गरेको हो। कृषि शाखाले प्रति किसान 6 किलो धानको बिउ वितरण गरेको जनाएको छ, तर अधिकांश किसानहरूले भने उपलब्ध गराइएको बिउ पर्याप्त नभएको गुनासो गरेका छन्। छिट्टै रोपाई गर्नुपर्ने समस्या आइसक्यो, 6 किलो धानले पर्याप्त नहुने किसानहरूले बताएका छन्। केही किसानले आफूहरूले धेरै क्षेत्रफलमा खेती गर्ने भएकोले कम्तीमा 10-15 किलोसम्म बिउ आवश्यक पर्ने बताएका छन्। सीमित बजेट र धेरै किसानको माग भएका कारण सबैले समान रूपमा वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। शाखाले आगामी दिनमा थप बिउ उपलब्ध गराउने सम्भावना रहेको पनि जनाएको छ। अनुदानमा बिउ पाएपछि किसानहरू केही राहत महसुस गरे पनि पर्याप्त मात्रामा वितरण हुन नसक्दा असन्तुष्टि देखिएको छ। धान रोपाईको समय नजिकै जाँदा किसानहरूले समयमा गुणस्तरीय बिउ र मल उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छन्। मर्सङ्गी गाउँपालिकामा हात्तीपाइले रोग नियन्त्रण तथा टेलिमेडिसिन सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। गाउँपालिका र प्रदेश अस्पताल लमजुङको सहकार्यमा स्वास्थ्य तथा प्रमुखहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम भएको हो। स्थानीय तहसम्म सहज स्वास्थ्य पहुँच विस्तार गर्ने, स्वास्थ्य सेवामा प्रविधिको प्रभावकारी उपयोग बढ़ाउने तथा हात्तीपाइले रोग नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, प्रदेश अस्पताल लमजुङका कन्सल्टेन्ट सर्जन डाक्टर नारायण प्रकाश शर्मा, कन्सल्टेन्ट एनेस्थेलियोजोस्ट डाक्टर यशोदा खड्का, मेडिकल अधिकृत डाक्टर सलराज कुमार सिंह, नर्सिङ अधिकृत करूणा रेग्मी तथा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत तरूण गुरूङ लगायतको उपस्थिति थियो। कार्यक्रममा सहभागी स्वास्थ्य संस्था प्रमुखहरू हात्तीपाइले रोगको रोकथाम, उपचार तथा सचेतनामूलक गतिविधिका साथै टेलिमेडिसिन सेवाको प्रयोग र प्रभावकारिताबारे जानकारी गराएको थियो। सहभागीहरूले प्रविधि मैत्री स्वास्थ्य सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले प्रदेश अस्पतालसँगको सहकार्यमा गाउँपालिकामा टेलिमेडिसिन सेवा विस्तार गर्ने तयारी गरेको छ। आवश्यक उपकरण सहित उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य संस्थाका प्रमुखहरूलाई अभिमुखीकरण गराइएको हो। राइनस 8 स्थित सर्वोदय सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। बेसेसर स्थित प्रदेश अस्पताल लमजुङले मानवीय सेवा भाव र सामाजिक उत्तर

0: दायित्व स्वरूप आश्रममा रहनुभएका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो। अस्पतालमा कार्यरत डाक्टर सुस्मिता रिमाल, प्रमिला ढकाल, उषा खत्री, सुजिता लौडारीको टीमले सुगर प्रेसर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण गरी समस्या देखिएका ज्येष्ठ नागरिकलाई निशुल्क औषधि वितरण गरेका हुन्। आश्रमका आश्रित ज्येष्ठ नागरिक सेवक कर्मचारी गरी 27 जनाको स्वास्थ्य परीक्षण गरिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। आश्रमका अध्यक्ष कृष्णराज ओलियाले यस मानवीय सेवाका लागि अस्पताल र चिकित्साको टोलीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। यसै गरी आश्रममा दैनिक जसो विभिन्न स्थानबाट विभिन्न व्यक्तिहरूले खाद्य सामग्री, फलफूल लगायतका सामग्री सहयोग गर्दै आएका छन्। बुधबार विभिन्न व्यक्तिहरूबाट फलफूल, जूस लगायतका सामग्री र 25,605 रूपियाँ रकम सहयोग प्राप्त भएको छ। काठमाण्डु उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातीदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेक अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मधेस, कोशी, बागमती, गण्डकी प्रदेश, तराईका भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ। दिपयल, धनगढ़ी, नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्याधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने र पूर्वमा केही दिन वर्षा जारी रहने सम्भावना छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै जगत तातो पानी कुण्डा, प्रचार प्रसार र प्रवर्धनको लागि महोत्सव। लमजुङमा एक महिनामा 15 जना फरारी अभियुक्त पक्राउ, 3 वर्ष बढ़ी कैद र 2 लाख बढ़ी जरिवाना असूल। बेसी सहर नगरपालिकाले बाँड्यो किसानहरूलाई अनुदानमा धानको बिउ र मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुसी।
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू, पाइलीका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
9: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: ल्याइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665210083।
6: सम्पर्क मोबाइल नम्बर 9857013375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

क्यूआरमा आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।

0: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
0: थप जानकारीको लागि सम्पर्क
1: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
0: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: होइन दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
10: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
9: ल, नानीहरू पनि सबैजना ध्यान दिएर सुन। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
10: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
9: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
10: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। एसडीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप र स्केल अप अन्तर्गत तयार गरिएको साप्ताहिक रेडियो कार्यक्रम स्वास्थ्य सरोकार सुन्दै हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार बिहान यसै समयदेखि रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र तपाईँले एकैसाथ सुनिराख्नु भएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको समाजमा लुकेर रहेको रोगहरू पहिचान गरी र रोगहरूबाट लड्नको लागि अथवा अगाडि बढ्नको लागि मानिसहरूलाई हौसला मिलोस् भनेर साथसाथै नन कम्युनिकेबल डिजिजको बारेमा जनचेतना अभिवृद्धि गर्नु पनि यस कार्यक्रमको मुख्य उद्देश्य हो। म हुँ कार्यक्रम प्रस्तोता शोभा ठकुरी र आज हामी डायबिटिज अर्थात सुगर र चिनी रोग सम्बन्धी विशेषज्ञ डाक्टरसँग विशेष कुराकानीहरू प्रस्तुत गर्नेछौ। के हो त डायबिटिज? अहिलेको व्यस्त जीवनशैली, तनावग्रस्त जीवनशैलीको कारणले गर्दाखेरि र डायबिटिज अथवा सुगर रोग भनेको प्रत्येक घरमा हुने एकजना व्यक्तिलाई लाग्ने सामान्य रोग जस्तै भएको छ र कतिपय अवस्थामा हामीलाई चाहिँ नलाग्दासम्म के हो जस्तो हुन्छ भने लागिसकेपछि तर्सिने, डराउने र रोगहरू लागिसकेपछि चाहिँ अगाडि बढ्नको लागि हामीलाई निराश हुने, हतोत्साहित हुने र अगाडि बढेर उपचार गरिहाले पनि उपचार निको हुने हो कि होइन कि भन्ने कुराहरू र हाम्रो जीवनशैलीहरू कसरी परिवर्तन गर्ने अथवा कसरी बनाउने भनेर एकदमै कन्फ्युजनमा रहेको पाइन्छ र आज हामी यसै सन्दर्भमा डाक्टरसँग गरिएको केही कुराकानीहरू तपाईँमा राख्नेछौ। आउनुहोस्, यो कुराकानीलाई हामी जोड्ने
1: नमस्ते, मेरो नाम डाक्टर सुकान्ति शाह, म चाहिने हाल आयुष लाइफस्टाइल हस्पिटलमा कार्यरत छु। एउटा डायबिटिसियन भनौँ न, एन्डोक्रिनोलोजिस्ट, डायबिटिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ। प्री डायबिटिज भनौँ वा बोर्डर लाइन डायबिटिज भनौँ, डायबिटिज हुनुभन्दा अगाडिको जुन एउटा अवस्था हुन्छ नि त्यसलाई चाहिँ हामीले प्री डायबिटिज भन्छौँ। सो के हो यो प्री डायबिटिज भन्नुपर्दा चाहिँ नि हाम्रो रगतमा चाहिँ नि सामान्यभन्दा बढी मात्रामा चिनी भेटिन्छ। अब चिनी त हाम्रो रगतमा चाहिन्छै चाहिन्छ, तर त्यही चिनी सामान्यभन्दा बढी भयो भने प्री डायबिटिज र अधिकतर मात्रामा बढ्यो भने चाहिँ टाइप 2 डायबिटिज। सो प्री डायबिटिज भनेको एउटा अर्ली स्टेज अफ टाइप 2 डायबिटिज भन्दा पनि भयो। हामीले यदि खाली पेटमा हाम्रो ब्लड सुगर चाहिँ नि 100 बाट 125 छ भने प्री डायबिटिज, खाना खाइसकेपछि चाहिँ नि 146 देखि 199 भयो भने प्री डायबिटिज, र HbA1c हजुरको 5.7 देखि 6.4 को बीचमा आयो भने चाहिँ प्री डायबिटिज, योभन्दा तिनटै रिडिङ बढी भयो भने चाहिँ नि टाइप 2 डायबिटिज। प्री डायबिटिजको चाहिँ नि खासै लक्षणहरू देखिँदैन, एसिम्टोमेटिक हुन्छ, तर कोही कोही मानिसमा चाहिँ नि लक्षणहरू देखिन सक्छ। यसको सबैभन्दा सर्वप्रथम एउटा भनेको चाहिँ नि मोटोपन। यदि हामी एकदम मोटो छौँ भने त्यसलाई चाहिँ हामीले बडी म्यास इन्डेक्स भनेर पनि एउटा निकाल्छौँ, एउटा हाम्रो हाइट अनुसारको वेट, त्यो यदि बढी छ भने चाहिँ हामीलाई प्री डायबिटिज हुने वा डायबिटिज हुने रिस्क बढी हुन्छ। र मोटोपन पनि स्पेसली भुँडी होइन, उभिएर हेरौँ, यदि खुट्टा देख्न सकिँदैन भने चाहिँ बुझ्नु पर्यो धेरै नै मोटो छौँ र डायबिटिज हुने अवस्था, प्री डायबिटिज हुने अवस्थामा छौँ। र अर्को भनेको यदि स्किनमा धेरै चेन्जेस आउन सक्छ, जस्तो कि मुसा भन्छौँ नि हामी, स्किन ट्याग्स, घाँटी पछाडि वा ढाडमा छातीमा मुसा आउनु, घाँटी पछाडि कालो दाग बस्नु, काखी मुनि कालो दाग बस्नु, त्यो पनि प्री डायबिटिजको एउटा लक्षण हो। र महिलाहरूमा चाहिँ नि महिनावारी गडबडी हुनु, अनि अनुहारमा चाहिँ नि रौँ, अलि अधिक मात्रामा रौँ आउनु वा एक्ने पिम्पलहरू आउनु, यो भनेको पनि प्री डायबिटिज हुने सिम्टम्स एन्ड साइन्सहरू हो। यो त अब देखिने कुरा भयो, नदेखिनेमा चाहिँ नि रिस्क फ्याक्टरहरू हेर्नुपर्छ हामीले, जटिलताहरू छन् कि छैन भन्नाले जोखिमहरू छ कि छैन, जस्तो कि मोटोपन मैले भनिहालेँ, त्यसपछि हाइपरटेन्सन, हाई ब्लड प्रेसरको औषधि खानुहुन्छ, हाई कोलेस्ट्रोल, रगतमा बोसोको मात्रा बढी छ, त्यसपछि चाहिने प्रेग्नेन्सी अवस्थामा महिलाहरूमा यदि प्रेग्नेन्ट अवस्थामा डायबिटिज देखिएको थियो त्यसमा पनि प्री डायबिटिज हुने रिस्क हुनसक्छ पछि गएर। अर्को भनेको चाहिने स्ट्रोक भयो, हार्ट अट्याक भयो, यिनीहरू चाहिँ नि रिस्क फ्याक्टर्स हो. यदि यिनीहरू थाहा छ तपाईँलाई भने चाहिँ नि सर्वप्रथम गएर आफ्नो ब्लड टेस्टहरू गराउनु पर्यो. टेस्टिङ चाहिँ नि जस्तो 35 वर्षभन्दा माथि वा जोखिम समूहमा परेको मान्छेहरूमा गर्नुपर्छ. यो चाहिँ नि बच्चाहरूमा पनि लागु हुन्छ, टिनेजर्सहरूमा, किनभने प्री डायबिटिज डायबिटिज बच्चाहरूमा पनि देखिँदै आएको छ. हाम्रो यो लाइफस्टाइलले गर्दा, अव्यवस्थित जीवनशैलीले गर्दाखेरि इभन बच्चाहरूमा डायबिटिज देखिरहेछ. त्यसैले यदि बच्चा पनि तपाईँको मोटो छ, होइन, बच्चाको पनि फ्यामिलीमा कसैलाई डायबिटिज भइरहेको छ, या मैले भनेको कुरा प्रेसर, कोलेस्ट्रोल जस्ता समस्याहरू देखिएको छ, र बच्चाको आमालाई पनि उहाँ प्रेग्नेन्सीको बेला डायबिटिक हुनुहुन्थ्यो भने यिनी बच्चालाई पनि जोखिमहरू हुन्छ प्री डायबिटिज हुने र पछि गएर त्यो डायबिटिजमा परिणत हुने. सो बच्चाले पनि टेस्ट गर्नुपर्ने हुन्छ. यदि प्री डायबिटिज भएको अवस्थामा पनि चेन्जेस आएन हामीमा, लाइफस्टाइलमा चेन्ज गर्नु भएन भने 100% टाइप 2 डायबिटिज हुन्छ. तर यदि होइन, हामी अवेर भयौँ, कन्सियस भयौँ, हामीले डाइट सुधार्यौँ, एक्सर्साइज गऱ्यौँ, वेट घटायौँ, त्यस्तोहरू गऱ्यो भने चाहिँ नि प्री डायबिटिज नर्मल अवस्थामा पनि जान सकिन्छ, निको भएर पनि जान्छ. सो इट्स भेरी इम्पोर्टेन्ट भन्नु पर्यो पेसेन्टहरूले चाहिँ, यदि प्री डायबिटिज छ भने अलार्म बजिसक्यो तपाईँमा, अब डायबिटिज हुनसक्छ र हामीले चाहिँ यसलाई चेन्ज गर्नै पर्छ भनेर बुझ्नु पर्यो. डायबिटिज भनेको एउटा लाइफस्टाइल सम्बन्धीको रोग हो, डायबिटिज भनौँ वा प्री डायबिटिज. सो यसलाई चाहिँ हामीले आफ्नो लाइफस्टाइल चेन्ज गर्नु पर्यो. मेन कुरा फर्स्टबाट चाहिँ नि तौल, वेट सबैभन्दा इम्पोर्टेन्ट कुरा. यदि तपाईँको तौल अधिक छ भने त्यसलाई घटाउनु पर्यो. अब कसरी घटाउने? त्यसको लागि डायट चेन्ज गर्नु पर्यो. सुगर, कार्बोहाइड्रेट युक्त खानाहरूलाई घटाउनु पर्यो. त्यसलाई प्रोटिन, फाइबरले सप्लिमेन्ट गर्नु पर्यो. यदि आफै गर्न सक्नुहुन्छ भने अहिले त नेटमा, इन्टरनेटमा कति धेरै हाम्रो छ नि डायट के खानुपर्छ त्यो गर्न सकिन्छ. यदि नजिकै डायटिसियन अभाइलेबल छ भने डेफिनेटली डायटिसियनको सल्लाह लिनु पर्यो, त्यो फलो गर्नु पर्यो. किनभने त्यो गरेपछि के हुन्छ, हाम्रो तौल पनि घट्छ र साथै जुन हाम्रो शरीरमा एक्सेसिभ सुगरले गर्दाखेरि जुन इन्सुलिन रेजिस्टेन्स भइरहेछ त्यो पनि मेन्टेन हुन्छ. दोस्रो भनेको एक्सर्साइज है. एक्सर्साइज यदि बच्चा हुनुहुन्छ, हेल्दी हुनुहुन्छ, टिनेजर्स हुनुहुन्छ भने त कम्तीमा दिनमा 60 मिनट्सदेखि लिएर 120 मिनटसम्म पनि एक्सर्साइजलाई दिन सक्यो. तर अब अलिकति एल्डरली हुनुहुन्छ, अलिकति अरूहरूको समस्या पनि छ भने चाहिँ कम्तीमा पनि आधा घन्टा जति एक्सर्साइजलाई दिनु पर्यो. एक्सर्साइजमा के पर्छ? कार्डियो एक्सर्साइजमा अब एरोबिक्सहरू गर्नु पर्यो, एरोबिक एक्टिभिटी, वाकिङ, खेलकुदमा खेल्ने, स्विमिङ, जगिङ, जे गर्न सक्नुहुन्छ. दोस्रो भनेको मसल स्ट्रेन्थनिङ एक्सर्साइज पनि गर्नु पर्यो. तेस्रो भनेको स्ट्रेचिङ एक्सर्साइजहरू पनि गर्नु पर्यो. सो दोस्रो यो भयो. तेस्रो भनेको चाहिँ नि मैले अगाडि जुन जुन जोखिमहरूको कुरा गरेँ नि, प्रेसर, कोलेस्ट्रोल, अनि भनौँ न सेडेन्टरी लाइफस्टाइल, त्यसलाई पनि एड्रेस गर्नु पर्यो, त्यसको ट्रिटमेन्ट लिनु पर्यो. त्यो गऱ्यो भने चाहिँ नि हामीले जुन यो डायबिटिजमा गइरहेछ नि हाम्रो ब्लड सुगर, त्यसलाई चाहिँ नियन्त्रणमा राख्न सकेर नर्मलमा पनि राख्न सक्छ.
0: हजुर, हामीले डक्टर्सको कुराकानी राखिसकेका छौँ र डक्टरले दिनुभएको विशेष जानकारी तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई कुनै जिज्ञासा, सल्लाह, सुझाव छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ. र आजलाई पनि स्वास्थ्य सरोकार कार्यक्रमको हामी अन्तिम अन्तिममा आइसकेका छौँ र आज हामीले सुगर अर्थात डायबिटिज, चिनी रोगको सम्बन्धी कुराकानीहरू र एकदमै महत्वपूर्ण कुराकानीहरू राख्यौं. र यो कुराकानीले तपाईँको लाइफ स्टाइलमा, तपाईँको जीवनमा केही कन्फ्युजन छ भने थोरै भए पनि पक्का पनि क्लियर भयो होला. र यस कार्यक्रम एसडीसीएस नमुना सामुदायिक अस्पतालको स्टेप अप र स्केल अप अन्तर्गत तयार पारिएको हो, जसको उद्देश्य नसर्ने रोगहरूको बारेमा जनचेतना फैलाउन तथा नन कम्युनिकेबल डिजिजहरूको बारेमा जनचेतना फैलाउनु रहेको छ भने सुगर रोग पनि नन कम्युनिकेबल डिजिजमा नै पर्दछ. र कार्यक्रम बारे तपाईँका सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासा केही छन् भने कृपया हामीलाई सम्पर्क गरेर तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया, ताली गाली जे छ हामीलाई बताउन सक्नुहुनेछ, जसको लागि हामीहरूको सम्पर्क नम्बर रहेको छ 0664904848, 0664401123 र 0664401124 तपाईँले कल गरेर तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया साथसाथै रोगको बारेमा र कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारीहरू चाहनुहुन्छ भने तपाईँले यसमा नै फोन गरेर यो रोग अथवा यो स्वास्थ्यको बारेमा चाहिँ जानकारी गराइदिनुहोस् न भनेर चाहिँ तपाईँले भन्नुभयो भने हामी तपाईँको अनुरूप कार्यक्रममा चाहिँ जानकारीहरू लिएर आउने हामी एकदमै भरपूर कोसिस गर्नेछौ. र आजलाई भने कार्यक्रम स्वास्थ्य सरकारबाट म बिदा माग्न जान गइरहेको छु र फेरि भेटौँला अर्को हप्ताको शुक्रबार यसै समयमा हामी रेडियो मर्स्याङदी, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ आउनेछौ। र आजलाई भने कार्यक्रम प्रस्तुत म शोभा ठकुरी बिदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900। मोबाइल 9847769229।
9: हेर न सुधा बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बैंक चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486। के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
5: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
3: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा,
5: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9850086780।
6: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ব্যাংকিং খাইমত বিলি চি এটিএম মোবাইল দে ইন্টারনেট ব্যাংকিং এ গোপে বিবরণ আরি খাই বিলে তুই মাধ্যম ক্যারে নিয়ে প্রে সালি জানি রি বিষয়া নিয় কল পর দিমো সময় নিয় ঠকদিল খামো ব্যাঙ্গর বে কর্মচারী বীরা নিয় দে প্রে বিবরণ রি বিষয়া ব্যাংক দি নীল পর দিমো নিয় তানি সতর্ক তানা ঠদরিকা বচেনা সিদ্ধার্থ ব্যাঙ্গর ক্যালে জনহিতারি জারি সন্দেশ
1: সিদ্ধার্থ ব্যাংক সম্বন্ধ সদাই ভরিলাই
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
2: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854 सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
5: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560046257 र 98400067787
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560046244
9: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसीसारको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू
2: दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात संचालक प्रणाली, बेसी सर, लमसुङ।
10: होइन यो नाति केटो पनि कस्तो भन्या, हाम्रो पाला गीत बज्न लाटो जेडी यो बटार्या बटारै गर्छ बा।
11: ल सुन्नुहोस् बुढी आमै,

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डेडी हो बाबु भन त
1: बढिया त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: दादले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on ya. Extreme energy drink.
1: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टरै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लम्जुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लम्जुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लम्जुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट, फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सिउ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
8: हेर्न माले, ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
9: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: extreme energy drink.
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका लम्सुङ।
3: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
4: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
3: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
4: मलाई त एकदमै मन पर्यो।
3: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसीशहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
8: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसीशहरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
8: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि

0: निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949। हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर साथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
9: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: मर्सिंग एफएम 95 मेगाहर्ज।
12: किसान पाई प्रोडक्ट्स प्रालीको हो।
13: राष्ट्रको शान किसान।
12: A complete piping solutions.

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइदिएको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ। बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ। पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। यसै गरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। यसै गरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बूढ़ी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा रूपमा लैजानुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीति प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्ने सुझाव दिएका छन्। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसे, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीको पहाड़ी र तराई भेगमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा केही दिन वर्षा र बदलीको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मधेस प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोकिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, घेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाण्डु फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभयो भएको हो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28-31 नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतले अफ्रिका सीडीसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कंगोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 जना संक्रमित भएको र 139 जनाको ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कंगो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। दशरथ रंगशालाको कबड हलमा हुने प्रतियोगितामा नेपाल निरुत्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14 सदस्य टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रीमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेरपछि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्चाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव, विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित, विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई, र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: हैन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा। कम्प्युटर

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा।

0: पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन। कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
11: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
12: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 98460-9908, 98460-9908।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865077272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021424, मोबाइल 9841454448।
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8 13 लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665202793, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 10 बजेको मर्सङ्गी समाचारमा म मीनाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: अर्थमन्त्री र पूर्व अर्थमन्त्री बीच छलफल, बजेटमा आर्थिक सुधारदेखि खर्च कटौती सम्मका सुझाव। आईपीएलमा गुजरातले चेन्नईलाई हरायो। आईसीसी विश्वकप लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै। मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी। लमजुङमा आन्तरिक तथा विदेशी पर्यटक रोजाई बन्दै जगतको तातो पानी कुण्ड। प्रचार प्रसार र प्रवर्धनको लागि महोत्सव। लमजुङमा 1 महिनामा 15 फरार अभियुक्त पक्राउ। 3 वर्षपछि कैद र 2 लाख बढ़ी जरिमाना असूल। र विशेष नगरपालिकाले बाँड्यो किसानहरूलाई अनुदानमा धानको बिउ।
3: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
4: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
5: तपाईँको चाहना पूरा गर्नको लागि मर्सङ्गी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 10:30 बजेदेखि साझा 5 बजेसम्म।
4: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट, बेसी सहर 7 लमजुङ।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुको बारेमा सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ। बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा विगतको अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्र मा लगानी बढ़ाउन सुझाव दिनुभएको छ। पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुकै आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुरानो आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्याधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्र बीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मजल तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूलो आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवको आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेकामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएकोले उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुढी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई आन्तरिक प्रतिबद्धता कार्यान्वयन गर्न दस्तावेजको रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारका गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र खर्च नियन्त्रण तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्ने सुझाव दिएका छन्। बढ़्दो वायु प्रदूषण ट्राफिक जाम र सार्वजनिक यातायातको अवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात विभाग व्यवस्था विभागले हिजो सातैवटा प्रदेशका सम्बन्धित मन्त्रालय र पालिकालाई पत्रचार गरी विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़्दो मूल्य र गाड़ीको अत्याधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मानसिक देखिएमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभइन्जेलसम्मका लागि तत्काल यो निर्णय लागू गर्ने विभागले जनाएको छ। लमजुङ प्रहरीले गत महिनामा मात्रै 15 जना फरार अभिव्यक्ति पक्राउ गरी कैद तथा जरिवाना असूल गराएको छ। विभिन्न स्थानमा विभिन्न समयका घटनाक्रममा संलग्न भई फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 3 वर्ष 3 महिना 20 दिन कैद र 2,63,900 रूपियाँ जरिवाना असूल गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पक्राउ परेका फरार अभियुक्त मध्ये केहीले जरिवाना बापतको रकम र कैद भुक्तानी गरी स्वतन्त्र भएका छन् भने केही कैद भुक्तानीको क्रममा रहेका छन्। सो बाहेक प्रहरीले गत भदौ 23-24 भएको जेएनजी आन्दोलनमा कारागारबाट फरार भएकाहरूलाई पनि नियन्त्रणमा लिई कार्यवाहीको दायरामा ल्याएको जनाएको छ। विभिन्न मितिमा घटेका विभिन्न अपराधिक घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको समयमा सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोजतलास गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङले प्राथमिकतामा राखेको छ। लमजुङ प्रहरीले गत आर्थिक वर्षमा मात्रै 57 जना फरार अभियुक्त पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको थियो। सो आर्थिक वर्षमा फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 19 वर्ष यता महिनामा 1 दिन कैद र 1,40,49,980 रूपियाँ जरिवाना असूल गरेको थियो। आपराधिक क्रियाकलापमा संलग्न भई कार्यवाही नहुँदा समाजमा थप दण्डहीनता बढ़ने तथा राज्य र कानूनको समेत अपमान हुने हुँदा कानून न त फैसला भइसकेका अपराधीहरूलाई जुनसुकै हालतमा पनि कार्यवाहीको दायरामा ल्याइने प्रहरीको दावी छ। जिल्लामा पक्राउ परेका फरार प्रतिवादीहरू कर्तव्य ज्यान, कुटपिट, चोरी, क्युते, जालसाँची, लागू औषध, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर लगायतका छन्। प्रहरी नियन्त्रणमा लिएकाहरूलाई अदालतको फैसला बमोजिम कारागार पठाउने गरेको प्रहरीले जनाएको छ। लमजुङ मर्स्याङदी गाउँपालिका 4 जगरस्थित प्राकृतिक तातोपानी कुण्ड अहिले आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै गएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने यस कुण्डमा दैनिक पर्यटकको चहलपहल बढ़दछ। तातोपानी कुण्डको प्रवर्धनको लागि स्थानीय तहले पूर्वाधार निर्माणसँग महोत्सव आयोजना गर्न थालेपछि यसको आकर्षण झन बढ़ेको हो। सुनौ यो रिपोर्ट।
1: मर्स्याङदी नदीको किनारमा अवस्थित जगत तातोपानी कुण्ड प्राकृतिक रूपमा निस्कने तातोपानीका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। अन्नपूर्ण पदमार्ग हुँदै मनङ जाने तथा फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आएर तातोपानीमा स्नान गर्ने गरेका छन्। चिसो मौसमबाट राहत मिलेर शरीरलाई आराम हुने विश्वासका कारण पर्यटकहरू कुण्डतर्फ आकर्षित हुने गरेका स्थानीय बताउँछन्। कुण्डसम्म पुग्न सहज होस् भनेर सिँढी निर्माण, पोखरी व्यवस्थापन तथा अन्य पूर्वाधार विकास गरिएपछि यहाँ आउने पर्यटकको संख्या उल्लेख रूपमा बढ़ेको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जगत तातोपानी कुण्ड व्यवस्थापन समितिले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि तातोपानी कुण्ड महोत्सव समेत आयोजना गर्न थालेको छ। मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङका अनुसार तातोपानी कुण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप पूर्वाधार निर्माण र प्रभावकारी प्रचार प्रसार आवश्यक छ। मर्स्याङदी गाउँपालिका 4 का वडाध्यक्ष बलबहादुर गुरूङका अनुसार विगतमा तातोपानी कुण्डलाई स्वास्थ्यका लागि नुहाउने स्थलका रूपमा मात्र प्रयोग गरिन्थ्यो तर अहिले यसलाई स्वास्थ्य लाभसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह सक्रिय बनेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार वर्षभरि 1,000 भन्दा बढी मानिस यहाँ स्नानका लागि आउने गरेका छन्।
6: मेरो नाम बलबहादुर गुरुङ, मर्स्याङदी गाउँपालिका वडा नम्बर 4 को वडाध्यक्ष। यो तातोपानी कुण्डमा विगतको वर्षहरूमा जस मान्छेको एउटा त स्वास्थ्यको लागि लाभदायी छ भनेर मात्र हामीले नुहाउनको लागि मात्रै हामीले यसलाई प्रयोग गर्थ्यौँ भने अहिले चाहिँ यो आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउनको सँगसँगै यसले एउटा पर्यटकीय गन्तव्यको रूपमा पनि अगाडि बढाउनको लागि हामी लागिरहेका छौँ। र यो तातपानी कुण्डमा विशेष गरेर वर्षभरिमा हजारजना भन्दा बढी स्नान गर्न आउँछन्।
1: स्थानीय खुशीराम गुरुङका अनुसार जगतको तातोपानी कुण्ड धेरै वर्षदेखि प्रयोग हुँदै आए पनि पछिल्लो 10 वर्ष यता यसको स्वास्थ्य लाभ बारे व्यापक चर्चा हुन थालेपछि प्रचार प्रसार बढ़ेको हो। छाला सम्बन्धी रोग तथा हातखुट्टा र जोर्नी दुख्ने समस्या कम हुने विश्वासका कारण धेरै मानिस यहाँ स्नान गर्न आउने गरेको उहाँको भनाइ छ।
7: यो जगत तातो पानी थियो होला, तर हामीले 9-10 वर्ष अगाडिदेखि यो तातो पानीबाट पाउने शरीरमा हुने फाइदाहरू धेरै देखिएको हुनाले हामीले यो ठाउँलाई अलिकति प्रचार प्रसार गर्नुपर्छ। र कतिपय मान्छेहरू यो ठाउँमा आएर आफ्नो शरीरमा भएका जुन छालाका रोगहरू भए, जुन ढाड जोड्नेहरू दुख्ने, युरिक एसिड भएको मान्छेहरूलाई चाहिँ सजिलोसँग उपचार होस् भनेर हामीले यो झन्डै झन्डै 7-8 वर्ष अगाडिदेखि हामीले यो कुण्ड बनाएर हामी यहाँ सुरुवात गर्यौं। त्यो प्रचार प्रसारले पनि धेरै पर्यटकहरू बढेको छ र आउँदो दिनहरूमा यो एकदमै एउटा पर्यटकीय स्थल बनाउने भनेर हामी यसमा धेरै हाम्रो जनताहरू सबै लागि परेका छन्। र अवश्य पनि हामीले यसलाई सुधार गरेर धेरै राम्रो तातो पानी बनाउनमा चाहिँ हामी अग्रसर छौँ र भविष्यमा यो तातपानीबाट चाहिँ धेरै पर्यटक आएर अनि पर्यटकीय स्थल बन्नेछ र हामीलाई यो आएको स्रोतमा स्थानीय अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू चाहिँ धेरैभन्दा धेरै ल्याउन सफल भएर चाहिँ तातो पानीको एउटा जगत गाउँको अथवा यो मस्यादी गाउँपालिको एउटा उज्जवल भविष्य देखेको छु।
1: त्यस्तै स्थानीय युनिट युवा क्लबका अध्यक्ष बाबुराम तामाङले तातोपानी कुण्डा पर्यटकका लागि महत्वपूर्ण आकर्षकको केन्द्र बनेको बताउनुभयो। उहाँका अनुसार मनाङ घुमेर फर्कने पर्यटकहरू चिसोबाट राहत पाउन यहाँ आएर तातोपानीमा स्नान गर्ने गरेका छन्। तातोपानीमा औषधि गुण रहेको विश्वासका कारण विशेष गरी वृद्ध वृद्धका लागि समेत यो कुण्डा उपयोगी मानिन्छ।
7: मेरो नाम चाहिँ बाबुराम तामाङ, म चाहिँ युवा क्लब च्याम्चीको अध्यक्ष। अनि तातोपानी चाहिँ पर्यटकको लागि चाहिँ एकदम इम्पोर्टेन्ट ठाउँ हो। यो चाहिँ मनाङ हुन जाने एकदम चिसो हुने, चिसो लाग्नेहरूबाट यताउता बिमारी सिमार हुन्छ अनि यहाँ आएर पुरा तातोपानी डुबेर मान्छे एकदम फेरि रिफ्रेस भएर घर फर्किरहेको चाहिँ एकदमै राम्रो भएको म देख्छु। एउटा चाहिँ फेरि औषधीय गुण भएको देख्छु म यो तातोपानीको चाहिँ। यो चाहिँ फेरि विशेष गरेर बुढा वृद्धहरूको लागि चाहिँ एकदमै राम्रो, निरोगी बनाउने चाहिँ धेरै राम्रो देखेको छु मैले।
1: प्राकृतिक सम्पदाको रूपमा रहेको जगत तातोपानी कुण्डलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके लमसुङको पर्यटन प्रवर्धन सँगै स्थानीय स्तरमा रोजगारी र आय आर्जनका अवसर समेत बढ्ने अपेक्षा गरिएको छ।
8: यो रिपोर्टपछि अब बाँकी खबर। वर्षा अगावै निरन्तर वर्षाका कारण लमजुङका ग्रामीण सड़कमा जोखिम बढ़ेको छ। दैनिक जसो निरन्तर झरीका कारण ग्रामीण भेगका कच्ची सड़क भत्किएपछि यातायात सञ्चालनमा समस्या भएको हो। जिल्लाभरका मुख्य मुख्य ग्रामीण सड़क नै वर्षाका कारण बिग्रेका हुन्। वर्षासँगै ठाउँ ठाउँमा गएको पहिरो तथा पानीले सड़क भत्काउन थालेपछि सवारी साधन सञ्चालनमा कठिनाई हुँदै आएको सरकारवालाले बताएका छन्। वर्षाको कारण जिल्लाका अधिकांश दुर्गम गाउँहरूमा पुग्ने शाखा सड़कहरूमा समस्या देखिएको हो। सड़क समस्याकै कारण गाउँहरूमा यात्रा गर्न तथा सामान ढुवानी गर्न पनि कठिनाई भएको छ। ग्रामीण भेगबाट दैनिक सदनमुखमा आउने तथा जिल्लाबाट अन्यत्र जाँदा आउँदा समेत यात्रुहरूले जोखिम मोल्नु परेको सर्वसाधारणको गुना भनाइ छ। आर्थिक वर्षको अन्त्यतिर सड़क आउँदा सड़क मरम्मतको क्रम पनि चलेकोले कतिपय ग्रामीण सड़कमा यात्रुहरूले दुःख पाएका छन्। कतिपय सड़कमा भने वर्षाले भत्किएका मरम्मत हुन नसक्दा विशेष गरी दीपाङले सवारी साधनलाई निकै समस्या भएको छ। सदरमुकामबाट जिल्लाको पूर्व पश्चिम र उत्तरतर्फ पुग्ने सड़कहरू थप जोखिमपूर्ण बनेका छन्। जिल्लाको सुन्दर बजारदेखि मध्य पहाड़ी लोकमार्ग हुँदै भोलेटारसम्म पुग्ने सड़कमा पनि पहिरोको कारण समय समयमा सड़क अवरूद्ध हुने गरेको छ। मध्य नेपाल 10 बिमेरी भन्ज्याङमा ठूलो पहिरो खस्दा एउटै पहिरोले 3 स्थानमा सड़क अवरूद्ध हुने गरेको स्थानीयले बताएका छन्। त्यसै गरी सुन्दर बजारको खतरठाँटी कुन्छा हुँदै सोती पसल पुग्ने सड़क स्तरोन्नतिको क्रममा रहेको हुँदा यात्रुहरूले निकै शास्ति खेप्नु परेको छ। त्यसै सुन्दर बजारबाट पर्यटन हुँदै जिता पुग्ने सड़क पनि वर्षाको कारण चिप्लो र जोखिमपूर्ण बनेको छ। यता पूर्वी लमजुङतर्फ बोरङखोला हुँदै बिचर दुधपोखरी पुग्ने सड़क गौडा तथा इलाम पोखरी हुँदै बिचर पुग्ने सड़क पनि वर्षाका कारण जोखिम बढ़ेको छ। दोर्दी मर्स्याङदी कोलासथर गाउँपालिका अन्तर्गतका कतिपय ग्रामीण सड़कहरूमा भारी वर्षासँगै सवारी आगमन नै प्रभावित हुने खबर प्राप्त भएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै समाचारको माफ गर्नु होला समाचारको क्रममा केही छिन व्यापारिक विश्राम
9: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
10: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नै किन्नु थियो बरु कुन पसलमा जाने होला
9: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
10: ल भइहाल्छ नि नानी
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
12: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
11: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर साथ भीमसेन चोक फोन 0665201120 मोबाइल 9846077745
13: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर
14: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
15: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
14: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
16: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
14: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229
17: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ
18: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ
17: थप जानकारीको लागि सम्पर्क
18: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0655599111 98452111 98457079769
17: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ
10: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
19: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
20: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
21: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
10: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 9841623284 र 9921808746
22: मर्चेन्ट एफएम 95 मेगाहर्ज
8: विश्रामपछि पुनः स्वागत छ। बाँकी खबर। विश्वनाथ नगरपालिकाले किसानहरूलाई 50% अनुदानमा धानको बीउ वितरण गरेको छ। नगरपालिका वडा नम्बर 8 स्थित कृषि शाखा परिसरमा किसानहरूलाई धानको बीउ वितरण गरेको हो। कृषि शाखाले प्रति किसान 6 किलो धानको बीउ वितरण गरेको जनाएको छ। तर अधिकांश किसानहरूले पनि उपलब्ध गराएको बीउ पर्याप्त नभएको गुनासो गरेका छन्। छिटै रोपाई गर्नुपर्ने समय आइसकेको, 6 किलो धानले पर्याप्त नहुने किसानहरूले बताएका छन्। केही किसानले आफूहरूले धेरै क्षेत्रफलमा खेती गर्ने भएकाले कम्तीमा 10 देखि 15 किलोसम्म बीउ आवश्यक पर्ने बताएका छन्। सीमित बजेट र धेरै किसानको माग भएका कारण सबैलाई समान रूपमा वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। शाखाले आगामी दिनमा थप बीउ उपलब्ध गराउने सम्भावना रहेको पनि जनाएको छ। अनुदानमा बीउ पाएपछि किसानहरूलाई केही राहत महसुस गरे पनि पर्याप्त मात्रामा वितरण हुन नसक्दा असन्तुष्टि देखाएको छ। धान रोपाईको क्रममा नजिकै गर्दा किसानहरूले समयमा गुणस्तरीय बीउ र मल उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छन्। मर्सेङ्गी गाउँपालिकामा हात्तीपाली रोग नियन्त्रण तथा टेलिमेडिसिन सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। गाउँपालिका र प्रदेश अस्पताल लमजुङको सहकार्यमा स्वास्थ्य संस्था प्रमुखहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम भएको हो। स्थानीय तहसम्म सहज स्वास्थ्य पहुँच वृद्धि गर्ने, स्वास्थ्य सेवामा प्रविधिको प्रभावकारी उपयोग बढ़ाउने र हात्तीपाली रोग नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, प्रदेश अस्पताल लमजुङका कन्सल्टेन्ट सर्जन डाक्टर नारायण प्रसाद शर्मा, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर यशोदा खड्का, मेडिकल अधिकृत डाक्टर सलराज कुमार सिंह, नर्सिङ अधिकृत करूणा रेग्मी तथा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत तरूण गुरूङ लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा सहभागी स्वास्थ्य संस्था प्रमुखहरूलाई हात्तीपाली रोगको रोकथाम, उपचार तथा सचेतनामूलक गतिविधिको साथै टेलिमेडिसिन सेवाको बारेमा र प्रभावकारिताबारे जानकारी गराएको थियो। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति दिन हल्का पानी परेको छ। सदर सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जस्तो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र मध्य हिमाली र पहाड़ी भूभागको केही भागहरूमा ठाउँहरूमा मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ। दिपाल, धनगढ़ी, नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्याधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझ केही दिन गर्मी बढ़ने र पूर्वको केही दिन वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ। आइसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिभुवन क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू भएको छ। नेपालमा भइरहेको लीग टू एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल, अमेरिका, स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। खेल दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छन् भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगिता हालसम्म नेपाल र अमेरिकाले 12 पटक खेलेको छ। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कवर हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजिकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय ऱ्याङ्किङमा सुधार गर्ने अवसर दिनेछ। काबा च्याम्पियनशीपमा नेपाल निरुता ठंगुनाको कप्तानीमा मैदानमा उत्रिनेछन्। 14 सदस्यीय टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रिमा कुंवरले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढामगर, कामना विश्व, सलिना श्रेष्ठ, बसन्ती साउत, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मान्दर, प्रगतिनाथ, जस्ना महतो र शान्तिकला तामाङ रहेका छन्। 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्राउने लक्ष्य लिएको छ।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
8: अर्थमन्त्री र पूर्व अर्थमन्त्री बीच सरफल, बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मको सुझाव, आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै जग्गा तातो पानी कुण्डा, प्रसार र प्रवर्धनको लागि महोत्सव, लमजुङमा एक महिनामा 15 जना फरार अभियुक्ति पक्राउ, 3 वर्ष बढ़ी कैद र 2 लाख बढ़ी जरिवाना असूल, आईसीसी विश्व लीग 2 मा नेपालले आज अमेरिकासँग खेल्दै, मध्य र पूर्वी भागमा वर्षा, पश्चिममा धेरै गर्मी हुने। मर्संगी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई विशेष धन्यवाद दिँदै समाचार कक्षबाट म मीना गुरूङ बिदा हुन्छु। रेडियो मर्संगी 95 मेगाहर्ज र हाम्रो अनलाइन रेडियो मर्संगी .org मा रेडियो मर्संगी सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
2: केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस् जाँच हुने रोगहरू दाँत चाया पोतो छुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
2: स्थान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
1: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
2: हार्जोनी विशेषज्ञ

0: उपकरणहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
1: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ आल्मुनियमको झ्याल, ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
3: बसलामाई सटर ग्रिल उद्योग, विशिष्ट नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
4: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

QR मा आबद्ध हुन आजै आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675530 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
7: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
8: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
6: बेसीसहर नगरपालिका, लमजुङ।
9: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय, लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना दुला हुलास मुसम अर्कुतिल दमाइसे।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
11: हेलो, मर्सेङ्गे FM 95 MHz

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: really funny, yeah. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार थाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
5: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर साथ लमजुङ। सम्पर्क 0665200004, 98400506063।
5: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: California. Extreme energy drink.
1: Bulas galbalum in gunalana dula.
2: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना टुला
2: हुलास मुसम अर्कु तिल दमाइसे
3: सुवर्ण अवसर सुवर्ण अवसर
4: बौद्ध दर्शन तथा बौद्ध धर्म को भगवान गौतम बुद्ध को चार धाम दर्शन को सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस विश्व आर्ट सेरा फिल्म हल चोक लमजुङ

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
1: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन,

0: उनीहरूले स्वास्थ्य जाँच गराउनु भए समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477 69229।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसिसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23-4021-24, मोबाइल 9841-4514-48।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए पनि त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै, बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
11: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: Toilet pony, extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: आधार मजबूत।

0: సర్వోత్తమ్ వచ్చ నిర్మాణ సర్వోత్తమ్
1: सर्वोत्तम सुपर ग्रिप में 60% बड़ी पकड़ शक्ति जिसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटी बाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0655 95 911 98452 11 511 98457 0 78 69।
2: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
4: होइन हौ दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
7: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
8: Thank the FM, Pontiana Beverly Hills.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्रालि बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973 मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
12: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
11: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
12: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
12: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924 9845086780।
11: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
12: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 MHz।

0: Ayah, mari ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850586780
4: के तपाई शेयर बजार बारे जान्न चाहनुहुन्छ
5: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेन्दी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ कार्यक्रममा सहभागी हुनुहोस् मौकाको फाइदा लिनुहोस् कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म
4: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स बेसी सहर साथ लमजुङ
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229
0: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
11: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थ यात्रा सर्भिस 20R 13 फिल्म हल चोक लमजुङ

0: परे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सेङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी सुवनी टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शुक्रबारे बसाईमा छौं शुक्रबारे बसाईमा हामीले गीतको ट्र्याक लिएर आएको छौं तपाईँले कुनै पनि एउटा नम्बर रोज्न सक्नुहुनेछ र त्यो नम्बरमा रहेको ट्र्याक हामी बजाइदिनेछौं भने तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ आजको बसाईमा र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665 तपाईले फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ र हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा 1 बजेदेखि 2 बजेसम्म उपस्थित हुने गर्छौं तपाईले आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ कमेन्टहरू पठाउन सक्नुहुनेछ र आइतबारको दिनमा हामी एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ भने बुधबारको बसाईमा आधुनिक विधा लोकविधा चलचित्र विधा र पप विधा गरी 4 वटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा कथा कविता गजल मुक्तक शायरी सुनाउन सक्नुहुनेछ भने शुक्रबारको बसाईमा तपाईँले गीत पत्ता लगाउनुपर्ने हुन्छ ट्र्याक चाहिँ बजाइदिनेछौ तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ र हप्ताको अन्तिम दिन शनिबारको बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ यो चाहिँ हाम्रो 7 दिनको बसाई यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौ भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665 20 20 डायल गरेर र आजको बसाईमा पहिलो कलर जोडिनु भएको छ हेलो नमस्ते
1: लक्ष्मी बहिनी नमस्कार
0: नमस्ते बालकृष्णजी किन होला आवाज चाहिँ रिटर्न आइरहेको छ कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो मार्फत
1: होइन रेडियोमा होइन म उतेमा छु लक्ष्मी बहिनी म शङ्कर हो तपाईँले बालकृष्ण भन्नुभयो
0: ए हजुर सरी सरी शङ्कर जी एकदमै धेरै दिनपछि जोडिनु भएको छ मेरो आवाज
1: चाहिँ अनि बहिनी तपाईँहरू सन्चै आरामै हुनुहुन्छ
0: हजुर एकदमै आरामै छु शङ्करजी
1: अनि
0: यहाँलाई कस्तो छ
1: म बिरामी भएर मैले कार्यक्रममा सहमति जनाउन नि सकिनँ है अहिले म बल्ल अलि बिरामी निको भएर आएको थिएँ अनि बल्ल म हजुरहरूको कार्यक्रममा समावेशमा आएछु है भन्न चाहे है
0: हजुर एकदमै सुनेर एकदमै दुःख लाग्यो छिटो भन्दा छिटो निको हुनुहोला है शङ्करजी
1: निको त भइसके भन्न पर्छ है
0: अनि आज के गर्दै हुनुहुन्छ
1: हजुरहरू पनि सुखी रहनु शान्त रहनु भन्न चाहे है बहिनी
0: हजुर हुन्छ धन्यवाद शङ्कर चाहिँ किन होला म बोलेको मैले नै सुनिरहेको छु एकदमै डिस्टर्ब सुनिरहेको छ
1: किन डिस्टर्ब भएको होला त बहिनी मैले त राम्रैसँग सुनेको छु त
0: मैले बोलेको चाहिँ यता फर्केर आएको छ मेरो आवाज चाहिँ आज जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई कतिको जानकारी छ शङ्करजी
1: जानकारी भन्नाले ट्र्याक रोप्ने होइन आज
0: हजुर एकदमै
1: ए त्यो रेडियो नजिक राखेर हो
0: हजुर
1: सानो उता लैजाउ त त्यो उता लैजाउ त रेडियो यसै अनि बहिनी
0: हजुर
1: म आज छोटो गीत गाउँछु है हल्का है
0: आज बसाई त ट्र्याक रोज्ने बसाई हो शङ्करजी भोलि चाहिँ गीत गाउने बसाई
1: होइन आज छोटो एउटा गीत कि म एउटा छोटो गीत गाउँछु कि हल्का अनि त्यहाँबाट ट्र्याक रोज्छु नि त हुँदैन
0: हस् हुन्छ अब अरू बसाईमा चाहिँ पाउनु हुँदैन आज एकचोटिको लागि चाहिँ यहाँले गाउन सक्नुहुन्छ है त शङ्करजी
1: हुन्छ म गीत गाउँछु है त
0: हुन्छ
1: मुटुमा जो तिमीले मैले बाँच्नु पर्छ मै

0: मुट्टु माग्यो तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ मेरी माया मेरी माया। अस्ता बहिनी यति नै भन्न चाहे
1: हजुर धन्यवाद मिठो गीत गाउनु भएको छ अनि बसाईमा कुन ट्र्याक कति नम्बरको ट्र्याक गाउन चाहनुहुन्छ
0: कति कति नम्बरको छ
1: एकदेखि आठको सबै बाँकी रहेको छ है
0: नम्बरको रहेछ
1: हजुर हुन्छ हामी एक नम्बरको ट्र्याक बजाउँछौँ यहाँले सुन्नु होला

0: பாட்டி அடிக்கல் फुलपाती असित त्यो तपाईँको ट्र्याकहरू कि फुलपाती असित जस्तो लाग्यो है
1: मलाई फुलपाती
0: असित मनोकामना भन्ने यो गीतको ट्र्याक जस्तो लाग्यो तर राम्रोसँग तपाईँले उहाँबाट उद्योग सुनाएको मैले बुझ्न सकिनँ कि
1: हजुर
0: यही नै फाइनल हो मेरो के नै
1: कसको हो जस्तो लाग्छ शङ्करजीलाई
0: 100% हो यो
1: 100% हो धेरै दिनको सिजुरी भएको छ 100% पनि हो भन्नुभएको छ भनेपछि फाइनली टाइमले पत्ता लगाउनु भएको छ यहाँलाई बधाई छ कसलाई सुनाउन चाहनुहुन्छ शङ्करजी
0: सर्वप्रथम त मर्सेन्डी होल्ड युनिटलाई अनि मेरो मर्सेन्डी होल्ड युनिट अनि के अरे सुधा बहिनीलाई पनि सम्झेको छु सम्पूर्णलाई सम्झेको छु मेरो साथीहरू भन्नुपर्दा त मेरो बहिनी सन्जुको आमा हुनुहुन्छ उहाँ अनि जसुको आमा हुनुहुन्छ उहाँ सपना बहिनी हुनुहुन्छ उहाँ अनि सपना बहिनीलाई नै सम्झेको छु अनि सुषमा दिदीलाई अनि मुना मोल्छोलाई अनि त्यहाँबाट चिसवानीको देव घरलाई नै सम्झेको छु अनि त्यसै गरी बाँचु खेतको सरस्वतीलाई नै सम्झेको छु अनि एम सार मगरलाई नै सम्झेको छु उहाँ त गायक बन्नुभयो भने सम्झेको छु उहाँलाई पनि भन्न चाहे अनि श्याम प्रसाद दादालाई पनि बिर्सेको छैन है दादा भन्न चाहे अनि मेरो मेन भाइ बोरा बेसीमा हुनुहुन्छ उहाँलाई पनि मैले बिर्सेको छैन है भाइ भन्न चाहे उहाँलाई पनि अनि सम्पूर्ण अनि सुषमा दिदीलाई त मैले धेरै धेरै भन्दा सम्झेको छु भन्न चाहे अनि राम पाण्डे भाइलाई नि बिर्सिएको छैन है राम पाण्डे भाइ तिमी जहाँ भए पनि मलाई कल गर्नु भनेर भन्न चाहे सम्पूर्ण साथीलाई भन्दै म उतिबाट बिदा हुन चाहे हस्त ओके भाइ
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै आजको पहिलो कलर जोडिनु भएको थियो शंकरजी जोडिनु भएको थियो उहाँले ट्रयाक नम्बर 1 रोज्नु भएको थियो र उहाँले पत्ता पनि लगाइसक्नु भएको छ यदि तपाईँले अहिले फोन गर्नुहुन्छ भने तपाईँले उहाँले रोज्नु भएको पत्ता लगाउनु भएको गीतलाई नै समर्थन गर्नुपर्ने हुन्छ र तपाईँले ट्रयाक रोज्न चाहनुहुन्छ पत्ता लगाउने कोशिश गर्न चाहनुहुन्छ भने तपाईँले यो गीत बजिसकेपछि मात्रै फोन गर्न सक्नुहुनेछ र कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँको ठाउँको मौसम कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ साथै साथीहरू सम्झिनु पर्दाखेरि पनि तपाईँले सम्झिन पाउनुहुनेछ यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: गुड आफ्टरनुन छजलो नमस्कार
1: नमस्ते गुड आफ्टरनुन सन्चै हुनुहुन्छ कृष्णजी
2: हजुर सन्चै छु नि तपाईँ सन्चै हुनुहुन्छ
1: हजुर म पनि सन्चै छु अनि के गर्दै हुनुहुन्छ कृष्णजी
2: एकछिन सिर्जिङ गरेर अनि उठेर प्रोग्राम सुन्नु लागेको
1: प्रोग्राम सुनिसक्नु भएको थियो कि सुन्न लाग्नु भएको कृष्णजी
2: सुनिसक्यो
1: सुन्दै हुनुहुन्छ है
2: हजुर
1: अनि भनेपछि साथीले गीत रोजिसक्नु भएको कुरा पनि यहाँलाई जानकारी छ होला है
2: हजुर शङ्करजीले
1: हजुर अब शङ्करजीले रोज्नु भएको गीत बजाउनेछौ त्यसैमा समर्थन गर्नुपर्ने हुन्छ साथीहरू सम्झिनु पर्दा यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी
2: सम्झिनु पर्दछ भन्नु पहिला तपाईँलाई
1: हजुर धन्यवाद
2: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई अनि मर्स्याङदी होल टिमलाई
1: हजुर
2: अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यम सारु मगर केगु छेत्री लक्ष्मी दास मित्र शङ्कर श्याम राम देव सुषमा दिदी कामना शोभा सरस्वती मिठु आइतश्री मुना सलिना नाम सुटेको नाम लिएको सबैलाई एकमुष्ट सम्झिँदै बिदाउन चाहन्छु हस् त बाबाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा शङ्करजीले पत्ता लगाउनु भएको गीतलाई नै समर्थन गर्नुभएको छ साथै सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत सम्झिन चाहन्छु भनेर पनि भन्नुभएको छ र अहिले तपाईँको सामु शङ्करजीले पत्ता लगाउनु भएको ट्र्याक 1 गीत र त्यसलाई नै कृष्णजीले पनि समर्थन गर्नुभएको छ तपाईँको माझमा राख्दैछौ स्वीकार दिनुहोला

हजुर, यो मिठो सांगीतिक कोसेलेपछि फेरि पनि कार्यक्रममा स्वागत छ। यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। धर्मराजजीले कमेन्ट गर्नुभएको छ, नमस्ते, म ढकाल धर्मराज बिरतमोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउने झापकी बहिनी नम्रता दुलाल, भाई सुजन ढकाल, धरान गणतन्त्र एफएम की पुरानो आरजे सम्झना सुब्बा, रोल्पका साथी निशान्त रोका मगर, इलामकी सानी बुनु अनिसा गौतम र काठमाडौँका साथी लोक श्रेष्ठलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मराजजी, र नियमित रूपमा कमेन्ट पठाउन सक्नुहुनेछ। देवेन किशोर अञ्जनजीले लेख्नु भएको छ, जीवन उसकै लागि मस्त हुन्छ जो आफ्नै कार्यमा व्यस्त हुन्छ, दुखी त उही हुन्छ जो अरूको खुशी देखेर सधैँ जल्ने गर्छ। जीवन बदल्नुपर्छ, ठिक बिर्सनु होइन, यो जीवन हाम्रो आफ्नै बनाउने हो र उसमा सफलताका लागि हाम्रो प्रयास र निस्वार्थ सेवा महत्वपूर्ण छ। जीवनमा सफलता प्राप्त गर्नको लागि लक्ष्य, उत्साह, प्रतिबद्धता र निरन्तर प्रयास आवश्यक छ। यो सब चीजहरू साथ लिएर तपाईलाई जीवनलाई सफलताका मार्गमा पुग्न सक्नुहुनेछ। देवेन किशोर अञ्जन दोहा कतार भनेर लेख्नु भएको छ। एकदमै मार्मिक शब्द, एकदमै सकारात्मक शब्दहरू लेखेर पठाउनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिवेन किशोरजी, एकदमै खुशी लाग्यो, कति राम्रो शब्द लेखेर पठाउनु भएको यहाँले। गीता लिम्बुजीले लेख्नु भएको छ, सेवारो हजुर, इट्स मी प्याकुले गीता फ्रम इलाम, मिस यू चन्द्र लिम्बु एण्ड अल फ्रेण्डलाई भनेर छुटिनु भएको छ। सेवारो, गुड आफ्टरनून गीताजी, फोन पनि गर्न सक्नुहुनेछ इलामबाट हुनुहुँदो रहेछ। इलामको हालखबर मौसमको बारेमा सुनाउनको लागि पनि यहाँले फोन गर्न सक्नुहुन्छ है। र आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारे बसाईमा आठवटा गीतको ट्र्याक लिएर हामी उपस्थित भएको छौं। तपाईँले कुनै पनि एउटा नम्बर रोज्न सक्नुहुनेछ र त्यो नम्बरमा रहेको ट्र्याक हामी बजाउनेछौं। यहाँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ र प्रत्येक दिन एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर हामी उपस्थित हुने गर्छौं। साताको सातैबार फरक फरक बसाईको साथमा, र आइतबारको बसाईमा एउटा शीर्षकमा हामी कुराकानी गर्छौं। सोमबारको बसाईमा तपाईँले जुनसुकै नेपाली गीत रोज्न पाउनुहुनेछ। मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक, शायरी जस्ता कुरा तपाईँले सुनाउन सक्नुहुनेछ भने आजको बसाईमा तपाईँले ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ, र शनिबारको बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो चाहिँ हाम्रो सात दिनको बसाई, यसै बसाई अनुसार कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, सिकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665520 डायल गरेर। र यति बेला कोही साथी हुनुहुन्छ फोनमा। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्ते श्यामजी।
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ श्यामजी?
1: के गर्नु र, अब हाम्रो गाउँ घरको अब वस्तुभाव
0: चढाउँदै हुनुहुन्छ है। हेलो हेलो। हजुर, भर्खरै मात्र श्यामजी जोडिनु भएको थियो तर उहाँको पर्सनल कारणले गर्दाखेरि कि टेक्निकल इस्युजको कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ। फेरि पनि यहाँले फोन गर्न सक्नुहुनेछ श्यामजी 0665520 डायल गरेर, र अन्य साथीले पनि फोन गर्न सक्नुहुनेछ। आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारे बसाईमा तपाईँले गीतको ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ, कुन गीतको ट्र्याक हो भनेर। त्यसको लागि तपाईँले 0665520 फोन गर्नुपर्ने हुन्छ। यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: हेलो, नमस्ते।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
2: हजुर लक्ष्मी, तपाईँहरूको मायाले ताने ताने गरेर सन्चै हुनु पर्यो।
0: ओ, हाम्रो मायाले तानेर सन्चो नै हुनुहुन्छ है।
2: हजुर,
0: के गर्दै हुनुहुन्छ सम्झनाजी?
2: हामी बसिरहेको
0: बसिरहनु भएको छ। को को हुनुहुन्छ?
2: आज सासू मम्मी, म नानी, सानो नानी मात्रै सम्झेर।
0: अनि आज कार्यक्रममा अलि ढिलो ढिलो जोडिनु भएको छ त, कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन सम्झनाजी?
2: होइन, सुनिरहेको थिएँ, म अघि नै ट्राई गरेँ।
0: ओहो, फोन चाहिँ नलागेको है? भनेपछि
2: लागेन,
0: लाग्न चाहिँ लागेको तर नउठेको चाहिँ होला है?
2: होइन, फोन त गरेको, ट्राई गरेको, कहिले कृष्ण लामा आउने, कहिले को आउने गरेर।
0: अनि अहिले चाहिँ ठ्याक्कै फोन लागेको छ। आजको बसाइको बारेमा यहाँलाई कतिको जानकारी छ सम्झनाजी?
2: आज ट्राई गर्नु निकाल्यो होइन?
0: हो,
2: म त नियमित सुन्ने भएर अहिले त मलाई त के सबै आइसक्यो।
0: एकदमै खुसी लाग्यो। अब सम्झनाजी त सधैँ जोडिनुहुन्छ, कस्तो खुसी लाग्छ। त्यही भएर कहिले कस्तो जोडिनु भएन भने बिरामी हुनु भएर हो कि किन होला नजोडिनु भएको भन्ने लाग्छ कि। लाग्नु पर्यो नि, पिर माया गर्ने मान्छेको त हो नि पिर लाग्ने, अरू कसको लाग्ने हो र। कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ सम्झनाजी?
2: आज कति कतिको गयो नि?
0: एक नम्बर बाहेकको 2-8 सबै बाँकी छ, कुनै पनि तपाईँले रोज्न पाउनुहुनेछ।
2: हुन्छ, 2 लगाइदिनु।
0: हुन्छ, हामी 2 को ट्र्याक बजाउनेछौ। सम्झनाजीले ट्याक्कै पत्ता लगाइदिनुहोस् है त।
2: सकेसम्म लगाउँला, पत्ता अब सकेन अन्त के लगाएर।
0: हस् हुन्छ।

0: सम्झनजी
1: ए माया ए माया तिमी भन्दा म पहिले मर्छु है भन्ने गीत आयो क्या।
0: ओहो, ट्र्याक मात्रै सुन्नुभयो त, पत्ता लाउनु हुन्थेन होला। पछिको ए माया ए माया वालाले ट्याक्कै पत्ता लगाउनु भयो कि के हो सम्झनाजी? ओहो, भनेपछि त्यस्तो छ है कुरा। कति पो स्योर हुनुहुन्छ यो होला त? ओहो, ठ्याक्कै पत्ता लगाउनु भएको छ, बधाई छ सम्झनाजीलाई। ककसलाई सुनाउन चाहनुहुन्छ सम्झनाजी?
1: कहिले पत्ता लगाइन्थेन कि आज पत्ता लाग्यो म्युजिक ट्याक।
0: हजुर, एकदमै खुसी लाग्यो। ककसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई।
0: हजुर, धन्यवाद।
1: भित्र दिलेजीलाई, सुधाजीलाई, सुजनजीलाई र मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि मेरो ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा राई श्रेष्ठ, छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सीता श्रेष्ठ, नाति निवा श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ, साथमा नबस्ने दुईटा बहिनी जयको लागि, रपेश्वरमा बस्ने दुईवटा श्रेष्ठ, देउरानी पूजा श्रेष्ठ, अर्को नानी अनि अल्छिनी श्रेष्ठ, अनि पार्वती श्रेष्ठ, अनि माथि सुगमा परिवार र टिकाराम परिवार सम्पूर्णलाई भन्नुहुन्छु। हस्त, धन्यवाद।
0: हजुर, निकै मिठो हाँसो पनि हाँस्नु भएको छ, त्यसको लागि पनि धन्यवाद छ है सम्झनाजी। हाँस्नु पर्यो, हँसाउनु पर्यो, होइन त? हजुर, हुन्छ।

जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङदीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ। सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर। केयर फार्मा।

0: एजेन्सी विश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला। शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ। जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट। स्थान केयर फार्मेसी विश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780। साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा, हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी विशेषर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
1: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका लमजुङ।
3: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
1: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेन्दी युवा क्लब बेसीशहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 10:30 बजेदेखि साझा 5 बजेसम्म।
3: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसीशहर 7 लमजुङ।

मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ र हाम्रो कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसो नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। नमस्ते, गुड आफ्टरनून सौरभजी, एकदमै धेरै खुशी लाग्यो। र बोकेदारी आईडीबाट कमेन्ट आएको छ, नमस्ते हजुर, सुन्दैछु इटहरी 10 बाट। अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू राजघले मगर, गगन तेरा थुमे, दिनेश चौधरी, कला लिम्बू, सुम्निमा चौधरी, एलिसा लिम्बू, हरपल रोशनी लगायत सम्पूर्ण साथीहरूलाई बज्ने गीत सुनाउँदै विदा भएला भनेर भन्नुभएको छ। हजुर नमस्ते, एकदमै धेरै खुशी लाग्यो, इटहरीबाट सुन्दै हुनुभएको रहेछ। र तपाईँले फोन पनि गर्न सक्नुहुनेछ 0665520020। दिलु यम्फूजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, आई एम दिलु याम्फू राई, अल फ्रेण्डलाई मिस यू भन्नुभएको छ, गुड आफ्टरनून दिलुजी। कृष्ण गुरूङजीले लेख्नु भएको छ, एकदमै धेरै समय अन्तरालपछि चाहिँ जोडिनु भएको छ कृष्णजी, यहाँलाई सर्वप्रथम त एकदमै स्वागत छ। हेलो दर्शन, नमस्ते, लक्ष्मी घलेजी सन्चै हुनुहुन्छ, आज धेरै पछि भेट हुन पायो, खुशी लाग्यो, कसैले पनि बिर्सेको छैन, कार्य व्यस्ततले गर्दा मात्र हो, सम्पूर्ण साथीहरूलाई मिठो माया र सम्झना, कृष्ण गुरूङ सिरानचोक एक गोर्खा हाल बिरानो शहरबाट भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद, व्यस्तताको बावजूद पनि कार्यक्रमलाई माया गरेर कमेन्ट गर्नुभएको छ, साथीहरूलाई सम्झिनु भएको छ, फुर्सद मिलेको समयमा यहाँले पक्कै पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। तोप बहादुर पुलामीजीले लेख्नु भएको छ, गुड आफ्टरनून भन्नुभएको छ, गुड आफ्टरनून स्वर्णिम राई, मिस यू अल भन्नुभएको छ, मिस यू स्वर्णिमजी, फोन पनि गर्न सक्नुहुनेछ। र आज हामी शुक्रबारे बसाईमा छौं, शुक्रबारे बसाईमा तपाईँले कुनै पनि नम्बर रोजेर ट्र्याक बजाउनको लागि चाहिँ अनुरोध गर्न सक्नुहुनेछ। अब हामीसँग 3 देखि 8 सम्मको ट्र्याक चाहिँ बाँकी छ, कुनै पनि नम्बर तपाईँले रोज्न सक्नुहुनेछ र फोन गर्नको लागि तपाईँले 0665520020 फोन गर्न सक्नुहुनेछ। आज चाहिँ अलिकति कम मात्रामा साथीहरू उपस्थित हुनुभएको छ, पक्कै पनि कार्य व्यस्तताले गर्दाखेरि चाहिँ फोन गर्न नभ्याउनु भएको होला, फोन नगर्नु भए तापनि कार्यक्रम चाहिँ पक्कै पनि सुन्दै हुनुहुन्छ होला भन्ने चाहिँ हामीले विश्वास गरेको छौं। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशिल राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर। हामी प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म यसरी नै उपस्थित हुने गर्छौं, 7 दिनको 7 बार फरक फरक बसाएको साथमा। र कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि तपाईले सुन्न सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सम्झना सबैमा, सम्झिँदै चितवनबाट भन्नुभएको छ। हजुर नमस्ते रामजी घिमिरेजी, एकदमै धेरै खुसी लाग्यो। कहिले कसो चाहिँ फोन पनि गर्न सक्नुहुनेछ है रामजी। सम्पूर्ण साथीहरूले रामजीको आवाज सुन्न मन लाग्यो भनेर चाहिँ भनिराख्नु भएको छ, आवाज चाहिँ सुनाउन सक्नुहुनेछ। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामीसँग प्रत्यक्ष फोन मार्फत 4 जना साथी जोडिनु भएको थियो। शंकरजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो, श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो र सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो। र उहाँहरू चारैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र कमेन्ट मार्फत एकदमै मिठो मिठो शब्दहरू लेखेर छोड्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमलाई जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुट्न चाहन्छु। रेडियो मर्सेङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: me a extreme energy drink.
1: Good morning, Miss.
2: Good morning, class. ला, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजो।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तर्क्रिया स्थगित भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अध्यावधिक सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जरूरी कार्यक्रम परेका कारण अन्तर्क्रियात्मक कार्यक्रम स्थगित गरिएको बताउनु भएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाको 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ थियो। समानता एवं इण्डो पेसिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल पुगेकी छिन्। 3 दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन्। नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो। नेपालका लागि बेलायती राजदूत रफ फेनले मल्होत्रालाई काठमाण्डुमा स्वागत गर्दै भनेका छन्, बेलायत नेपालको लागि एक महत्वपूर्ण भ्रमण हो। यो दुई देशबीच मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका पनि हो। भ्रमणका अवसरमा मन्त्री मल्होत्राले नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताइएको छ। मलेसियासँगको दुई खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नकआउट 39 रन बनाइन्। मलेसियाका नूर दानिया सुहाद, आइसिया इलेसा फिरदौज र आइन्ना हमिजाहा हमसिनले 1-1 विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी आइन्ना हमिजाहा हमसिनले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसीसी महिला प्रिमियर कप र 20 औं एसियन खेलकुद प्रतियोगिताको छनौट खेलाकी नेपालले मलेसियासँग T20 श्रृंखला खेलेको हो। दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665204497।

आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।

0: California Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: खोले।

0: रेडियो मर्सिङ दुर्क्याले यो भाषारी कत्ते छाप पुगे खैमु खोइन कि गल्छ्यो
1: ए छब्बिस नर तिसै गरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ गल्छ्यो
2: आफै रेडियो मर्साङ्गी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850663780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन।
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania
1: Extreme Energy Drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 MHz।

0: ए साइली, घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लाम्जुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि

0: यी काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
1: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
1: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: upon you.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।

0: Sonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि। सुवर्ण अवसर सुवर्ण अवसर।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98-461-93-152 र 98-461-28-317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट सेरा फिल्म हल चोक, लमजुङ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
7: मर्सिडीज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो, आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रूबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलर को तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ, सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाई छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ डावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। 4 दिन अघि अर्थात यही जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। उहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पापछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जवान बेहोश भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जवान बेहोश भएका हुन्। बेहोश भएका मध्ये 5 उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रूबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रूबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रूबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रूबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रूबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिपनी लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कृतिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्यवृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो, आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रूबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कृतिमानी लक्ष्य पछ्याउँदै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको चन्द्रगिरी नगरपालिकाका नेपाल प्रहरी नगरपालिका र नेपाल प्रहरीबीच सीसीटीभी क्यामेरा जडान सम्बन्धी सम्झौता भएको छ। नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सड़क तथा वडा कार्यालय जाने बाटोमा क्यामेरा जडान गर्ने सम्झौतामा मेयर घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभएको हो। मेयर गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रगिरी नगरपालिका पर्ने भएकाले त्यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधि मैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनुभयो। अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबूत बनाउन नागरिक र पालिकाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अहिले चन्द्रगिरी नगरपालिकाभित्र झण्डै 400 सीसी क्यामेरा जडान भएका छन्। विदेशी पर्यटक हनुमान ढोका दरबार संग्रहालय प्रवेश गरे बापत लिने शुल्कमा वृद्धि भए पनि काठमाडौँ महानगरपालिकाले संग्रहालय विकास समितिलाई बढ़ेको रकम बुझाएको छैन। आर्थिक वर्ष 2080-81 यो शुल्क बढ़ाएको थियो। यसअघि सार्क राष्ट्रका पर्यटकलाई 150 र अन्य देशका पर्यटकलाई 750 रूपियाँ लिँदै आएकामा अहिले 501,000 रूपियाँ तोकिएको छ। महानगरपालिकाले समितिलाई सार्क पर्यटकबाट उठेको रकम मध्ये 50 र अन्य देशका पर्यटकबाट उठेको रकम मध्ये 250 रूपियाँ बुझाउने निर्णय भएको थियो। तर शुल्क वृद्धिको अनुपातमा समितिले पाउनुपर्ने रकम नबढ़ेको र 2082 असार मसान्तसम्मको 3,07,72,000 रूपियाँ समितिको खातामा जम्मा नगरेको कुरा महालेखा परीक्षकको 63 प्रतिवेदनमा उल्लेख छ। मण्डला नाट्यशालाले रंगमञ्च क्षेत्रमा अभियान त्यसै अभिनय निर्देशन लेखन सिप सिक्न चाहनेका लागि आवेदन खुला गरेको छ। 18 महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम शुरू गर्ने जनाउँदै मण्डलाले तेस्रो ब्याचका लागि देशभरबाट आवेदन आह्वान गरेको हो। युरोपियन युनियनको सहयोगमा प्रशिक्षण कार्यक्रम शुरू हुने मण्डला नाट्यशालाले जनाएको छ। प्रशिक्षणमा सहभागीहरूले अभिनय निर्देशन नाट्य लेखन सहभागितामूलक रंगमञ्च प्राविधिक पक्ष तथा उत्पादन प्रक्रिया सम्बन्धी अभ्यास गराइने मण्डलाको विज्ञप्तिमा भनिएको छ। हरेक प्रदेशका दुईजनाका दरले 14 सहभागी गराउने आयोजकले जनाएको छ। चलचित्र पत्रकार संघ नेपालले 27 वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा सम्मान र पुरस्कार वितरण गरेको छ। संघले 55,555 रूपियाँ राशिको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान अनन्त वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता मरडो पान्त विशेष सम्मान स्वर्गीय दिनेश सिटौलालाई, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान जयन सुब्बा मानन्दरलाई, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान कुबेर राजगिरीलाई प्रदान गरेको हो। र प्रहरीले गएको वैशाख महिनामा देशभरबाट लागू औषध कारोबारमा संलग्न 1056 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाबाट 171, कोशी प्रदेशबाट 206, मधेसबाट 70, बागमतीबाट 154, गण्डकीबाट 56, लुम्बिनीबाट 169, कर्णालीबाट 21, सुदूरपश्चिम प्रदेशबाट 167 र लागू औषध नियन्त्रण ब्यूरोबाट 42 जना पक्राउ परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सड़कमा सीसी क्यामेरा जडान गर्ने चन्द्रगिरी नगरपालिका र नेपाल प्रहरीबीच सम्झौता। र एक महिनामा लागू औषध कारोबारमा संलग्न 1056 जना पक्राउ। अहिलेलाई 4 भञ्जाङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज के मेथि वा अँ झिल्काई के पर्सनल नम्बर ब्लक लै भि
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लै र खर्खाई।
6: अनि बैंगरी
7: बैंगरी
6: अँ
7: चर चाहिँ तली लगपर्दी
6: चम्लल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे भिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
7: सतर्क तन ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी,
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Hyponia.
1: Extreme energy drink.
2: बिस्तारै लानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर सात लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो म सङ्गीत एफएम 95 मेगाहर्ज

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: Deponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018, 9846019018।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334
2: रोजगार सेवा केन्द्र बेसी शहर 98470145
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Funnier. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ.
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद.
1: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस.
1: हुलासले बनाउँदैछ परिवार एक साथ.
3: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर.
4: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा.
3: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्. जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला.
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ.
3: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट.
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ. सम्पर्क 98490-68924, 98450-86780.
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ.
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्. यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसिसर साथ लम्छौं.
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ.
5: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229. सेवा मोडल हस्पिटल प्रणाली बेसिसर साथ सानीमा बैंकको ठिक

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अनि तयो कागज केमे छिवा?
7: झिल्काई त्यही पर्सनल नम्बर ब्लक लैबी, पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लैर खर्खाई।
6: अनि बैंगरी
7: बैंगरी चर चाहिँ तली लगपर्दी
6: चम्लपति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयाई विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तन ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
13: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
13: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-58261।
14: हेलो, मर्स्याङदी FM 95 MHz

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mega Extreme Energy Drink.
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए नीति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका, लमजुङ।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीशहर नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856 46 244।
5: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको किसानले खोजेको शंकरधान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 9864 र 9865 5874। सुवर्ण अवसर, सुवर्ण अवसर।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841639।

0: 9152 र 9841828317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
1: बिस्तारै जानु त। माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 9846-90301, 9846-74-065।
2: नोट, फलसिलिङ, कार्यश बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850506780।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर। केयर फार्मेसी, बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
8: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
8: स्थान: केयर फार्मेसी, बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9850506780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: California Extreme Energy Drink.
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभाहल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: 아니, 쿠시, 게 한조. आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषा नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी को लागि सम्पर्क 066-590-999 98477-69229 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठिक

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसहर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेको छु
6: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
7: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाँडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
6: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसीसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
7: सम्पर्क मोबाइल 9846019018 9846019018
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
9: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841 23284 र 9291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202909।

0: Sonia.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु

0: शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया तीन वर्ष पछि सार्न नेपालको पत्राचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन, सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू।
0: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: अम्बादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीकमै संयुक्त राष्ट्रसंघलाई पत्र पठाउनु भएको हो। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम नोभेम्बर 2030 सम्मका लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुका पछाडि सरकारले 5 वटा मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो, विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3%मा सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो, स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो, स्तरोन्नतिका लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, COVID-19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। र पाँचौ, मध्यपूर्वको बढ़दो द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता छेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय गर्न बाध्य भएको हो।
1: यस यसै बीच परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनुभयो। यसै गरी कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका 71 जना रहेका छन्। यसैबीच विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले मोफा मित्र एप यही जेठ 22 गते सार्वजनिक गर्ने तयारी गरेको छ।
0: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ।
1: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको हो। यादवले आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिए। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिए। 102 सदस्यीय मधेस प्रदेश सभा आज 100 जना सांसद उपस्थित भएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
0: यसैबीच कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले आज दुवै पक्षको बहस सुनिसकेपछि सरकारी वकिल कार्यालयको माग अनुसार अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ।
1: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा, शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्य पूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएका मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो।
1: आयोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 वटा छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये क्रमागतका 92 र अध्ययनका क्रममा रहेका 3909 छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार देशका अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत उत्पादन र पर्यटन संख्या बढ़ेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दुग्ध विकास संस्थानको चीज व्यापार बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौं भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 71314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
6: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्रचार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई संविधान संशोधनका लागि आम नागरिकसँग राय सुझाव माग मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त आउँदो बिहिबारदेखि लगातार 4 दिन सार्वजनिक विदा मूल्य वृद्धिले विकास नमान परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
1: पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्यप्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा पनि आज घाम लागेसँगै गर्मी बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जसो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा जारी रहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसून कमजोर हुने अनुमान छ तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसून हुने सम्भावनालाई भने नकार्न सकिन्छ। हुँदैन।
0: यसैबीच कैलालीको टीकापुरमा रहेको शस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा शस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोश भएका छन्। बेहोश भएका जवानहरूमध्ये 6 जनालाई टीकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौँ पठाएको शस्त्र प्रहरीको 7 नम्बर बाहिनीले जनाएको छ। 1 जनाको टीकापुरमा उपचार भइरहेको बाहिनीले जनाएको छ। अत्यधिक गर्मीका कारण दुर्घटना भएको शस्त्र प्रहरी बाहिनी कार्यालयको भनाइ छ। यसैबीच मनसून जन्य विपदबाट सड़क र गाड़ीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान 2083 आजदेखि शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न मजदूर संगठनको सहकारीमा संचालित यस अभियानको शुभारम्भ काठमाडौँको गोंगबुमा रहेको नयाँ बस पार्कबाट भएको हो। अभियान अन्तर्गत गोंगबु, कलंकी, नागढुङ्गा, कोटेश्वर लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष पनि संचालन गरिनेछ।
1: चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महीनामा नेपालको वैदेशिक व्यापार झण्डै 15% बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले 16,92,64 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 14.82% बढ़ेको हो। यस्तै 10 महीनामा नेपालबाट 2,48,96 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा 14.25% बढ़ेको हो। यस्तै चालू आर्थिक वर्षको पहिलो 10 महीनामा नेपालको व्यापार घाटा 14,44,67 करोड़ रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा उत्पादन भएको चीज खाँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेपछि त्यसको उत्पादनले बजारमा नयाँ चर्चा पाएको छ। प्रधानमन्त्रीले डीडीसीको चीजको प्रशंसा गरेसँगै उपभोक्ताहरू चीजको खोजीमा देखिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र रहेका डीडीसीका बिक्री केन्द्रमा दुग्धजन्य वस्तु किन्नेको भीड़ लागेको छ। थप जानकारी विकास चापागाईबाट।
9: गएको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाडौँको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनुभयो काठमाडौँको मनमैजू बस्ने रेशम प्याकुरेल।
10: मलाई त यो बालेन्सरको पोजिटिभ कुरा जस्तो लाग्यो होइन। जसरी पनि अब हाम्रो नेपाली उत्पादकलाई नै माया गरौँ, यो उत्पादनलाई खाऊँ होइन, यसले प्रोत्साहन गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लाएर
9: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ 16 खुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
11: अब राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले यसरी लोकल प्रोडक्टलाई चाहिँ सरकारी एउटा संस्थानलाई नै यसरी प्रमोट गर्नु एकदम राम्रो कुरो हो। सायद त्यसकै प्रभाव पनि होला, हुन्छ, म चाहिँ दैनिक नै आएको तैपनि अब त्यहाँ
9: डीडीसीले चीज सहित दूध, दही, मोही, घिउ, आइसक्रीम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढेको ललितपुरको लुभुका दीपक पौडेल बताउनुहुन्छ।
12: आफू पनि खान्छु र परिवारको लागि पनि, इष्ट मित्रको लागि पनि चीज र अनि नेपाली उत्पादन धेरै राम्रो छ। हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ, यसमा बिचौलियाको मार्जिन कम हुन्छ, यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
9: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादन बारे गरेको पोस्टले व्यापार बढ़ेको डीडीसीको डेरी सहायक पवित्रा प्रसाई बताउनुहुन्छ।
13: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ एकदमै। अरू भन्दा पनि अहिले यो जेन्जीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ, त्यो कारणले गर्दा व्यापार पनि बढिया छ, सामान पनि छ, अहिले गर्दैछ अहिलेसम्म।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
15: हाम्रा सेवाहरू
16: ओपीडी सेवा
15: विशेषज्ञ ओपीडी सेवा
16: निशुल्क औषधि वितरण
15: सशुल्क फार्मेसी सेवा
16: फिजियोथेरापी सेवा
15: अकुपंचर सेवा
16: योग परामर्श सेवा
15: क्रियाकल्प सेवा
16: पूर्वकर्म पञ्चकर्म सेवा
15: छार सूत्र सेवा
16: जलौका सेवा
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
17: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.89 अर्ब करोड़को कारोबार भएकोमा आज 336 वटा कम्पनीका 1.08 करोड़ 80 लाख 4.49 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष महासुर कृष्ण वैद्य निर्वाचित हुनुभएको छ। आज भएको चुनावबाट उहाँ निर्वाचित हुनुभएको महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार वैद्यले 56 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। त्यसै गरी महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
1: सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न 5 सदस्यीय जाँच पूछ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण बिडारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
0: महोत्तरीको बर्दीवास नगरपालिकाको अवसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको 3रो हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान समेत उपलब्ध गराइरहेको छ। महिनाको अन्त्यमा एकमुष्ट भुक्तानी खातामा जम्मा हुने व्यवस्थाले किसानलाई झन्झटमुक्त बनाएको छ। अहिले दैनिक 300 लिटर दूध संकलन हुन थालेको र केही महिनामा नै 500 लिटर पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो। संस्थाले दूध संकलनका साथै प्रांगरिक विशाल खेतीको प्रवर्धन पनि थालेको छ।
1: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले कफी हब बनाउने अभियान तीव्र पारेका छन्। जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 रूपियाँको नोट भन्ने नाराका साथ महाभारत गाउँपालिकाले प्रति बोट 20 रूपियाँ र खानीखोलाले प्रति किलो 35 रूपियाँ अनुदान दिँदै कृषकलाई कफी खेतीतर्फ आकर्षित गराइरहेका छन्। 2 वर्षमा 2,24,000 बिरूवा वितरण भइसकेको महाभारतले यसै वर्ष थप 1,14,000 बिरूवा रोप्ने लक्ष्य लिएको छ। खानीखोलामा अहिले 60-70 टन कफी उत्पादन भइरहेको छ भने एक किसानले वार्षिक 13 लाख रूपियाँसम्म आमदानी गरेका छन्।
0: बाजुरा र हुम्ला बीच उत्पन्न सीमा विवादका कारण हिजोदेखि अवरूद्ध कर्णाली करिडोर खुलेको छ। आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर बाजुरा बीच विवाद समाधानमा सतर्कता भएसँगै राजमार्गमा गाड़ी आवागमन नियमित भएको हो। बाजुराको हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बन्द हुँदा यात्रुहरू समस्यामा थिए। हिमाली गाउँपालिका नम्बर 3 लामपाटामा जेठ 2 गतेदेखि 4 गतेसम्म हुम्लाको खारपुरनाथ गाउँपालिका नम्बर 2 र 3 आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै घटनाको छानबिनको माग गरेर हिमाली युवा समूहले आन्दोलन गरेको थियो।
1: आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। नेपालमा एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा बढ़दो गर्मीका कारण शीतल उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कृत्रिमान बनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था यफीका अनुसार ऊर्जा उत्पादकहरूले कृत्रिमानी स्तरमा बिजुली उत्पादन गर्दै देशकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो पाउने 4 बिजुलीको माग 270.82 गिगा वाट पुग्यो, जुन बेला राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस थियो। यसअघि बुधबार यो माग 265.44 गिगावाट पुगेको थियो। मन्त्रालयले एयर कन्डिशनर कूलर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण बिजुली माग असामान्य रूपमा चुलिएको जनाएको छ। विश्वकै तेस्रो ठूलो हरित गृह ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जनको प्रतिबद्धता गरे पनि ऊर्जा सुरक्षाका लागि कोइलामाथिको निर्भरता अझै कायम छ। कृत्रिमान उत्पादनको सरकारी दावी बीच सामाजिक सञ्जाल एक्समा भने धेरै प्रयोगकर्ताले आफ्ना क्षेत्रमा विद्युत कटौती भइरहेको गुनासो गरेका छन्। भारतमा अप्रेलदेखि जूनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ़दै गएको छ। वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। एक्यूआईको अप्रेल प्रतिवेदनमा विश्वका सबैभन्दा तातो 50 शहरमा सबै भारत नै रहेको उल्लेख गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 रन बनाएका छन्। यस्तै किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अंक सहित 5 स्थानमा छ। अमेरिका 28 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।
0: आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। आज भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा हरायो। यस्तै अहिले किर्गिस्तान र मालदिव्स खेलिरहेका छन्। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स, समूह बीमा इरान, कास्किस्तान, श्रीलंका र बंगलादेश छन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। यो खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति पाउने 8 शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 26 भेट भएकोमा हैदराबाद 14 र बेंगलुरू 12 खेलमा विजयी भएको छ। बेंगलुरू 13 खेलमा 18 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। हैदराबाद 13 खेलमा 16 अंक सहित तेस्रो स्थानमा छ। बेंगलुरू हैदराबाद सहित गुजरात टाइटन्स प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफको एउटा स्थानका लागि राजस्थान रोयल्स, पंजाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स मध्ये एक टोली पुग्नेछन्। चेन्नाई सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स प्लेअफ होडबाट बाहिरिसकेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया तीन वर्षपछि सार्न नेपालको पत्राचार। अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्षित मनसूनजन्य विपद न्यूनीकरण अभियान शुरू।
0: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र बजेन्द्र बसु पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454148।

0: नि हैन र
1: हो नि भाउजू
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
2: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
0: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
3: सम्पर्क मोबाइल नम्बर 98464 94 94 र 98 065 58 074

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोलेटार खानेपानी तथा सरस्वती उपभोक्ता समितिको नेतृत्वका लागि 9 गते निर्वाचन एमाले कांग्रेस र राष्ट्रपा नेकपा गठबन्धन। 10 सयको मर्स्याङदी आधारभूत अस्पताल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने तयारी। दक्ष जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकाको पहल। सिउरूमा होमस्टे सञ्चालक र लघु उद्यमीलाई अचार र आलू चिप्स बनाउने सिर विकास तालिम प्रदान। र निवृत्त शिक्षक संघ बेसीसर नगर समितिको दोस्रो अधिवेशन सम्पन्न। अध्यक्षमा बेनबहादुर सुनेल चयन।

अब समाचार विस्तारमा भोलेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वका लागि दलहरू गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका छन्। यही जेठ 9 गते शनिबार हुने निर्वाचनमा पदाधिकारी बाँडफाँड गर्दै राजनैतिक दलहरूले गठबन्धन गरी आफ्नो प्यानल बनाएर उम्मेद्वारी दिएका हुन्। सामाजिक संस्थामा दलहरूले प्यानल नै बनाएर गठबन्धन गरेका हुन्। 1019 जना उपभोक्ता भएको उक्त खानेपानीमा एमाले कंग्रेस गठबन्धनबाट एमालेका नौबहादुर दुरा प्रकाश र रासोपा नेकपा गठबन्धनबाट रासोपाका जीवननाथ पौडेल जीवन अध्यक्षका उम्मेद्वार रहनु भएको छ। पदाधिकारीहरूमा आफ्नो प्यानल अनुसार भागभण्डा गरिएको छ। एमाले कंग्रेस प्यानलबाट उपाध्यक्ष द्वयमा, कंग्रेसबाट होमबहादुर गुरूङ खुल्ला, अम्बिका दुरा महिला र सचिवमा एमालेका अनिल कुमार राणाभाट उम्मेद्वार रहनु भएको छ। त्यसै गरी रासोपा नेकपा गठबन्धनबाट खुल्ला उपाध्यक्षमा रासोपाबाट राजन कुवर रहनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीबाट महिला उपाध्यक्षमा यशोदा नेउपाने पौडेल र सचिवमा आनन्द अधिकारी रहनु भएको छ। एमाले कंग्रेस गठबन्धनबाट राप्रपा र श्रम संस्कृति पार्टीले पनि समर्थन गरेका छन्। उम्मेद्वार दर्ताको क्रममै एमाले कंग्रेस गठबन्धनबाट कोषाध्यक्षमा कंग्रेसका मणिराज घिमिरे, पुरूष सदस्यमा अमर गुरूङ र महिला सदस्यमा मुना कार्की निर्विरोध हुनुभएको छ। मतदाता 1019 रहे पनि सामाजिक संस्थामा जोड़िएको धाराका प्रतिनिधिले मत हाल्न नपाउने र कतिपय विदेश रहेकाले करिब 800 मात्र मतदाता हुने अनुमान गरिएको छ। यति बेला आफ्नो प्यानल बनाएर मत माग्न उम्मेद्वारहरू व्यस्त रहेका छन्। दुवै पक्ष

0: आफूले जित्ने दावीसहित मतदाताको घर दैलोमा पुगेका हुन्। सामाजिक संस्थामा राजनीति गर्न हुन्न भन्ने र विगतमा गठबन्धनको विरोध गर्ने दुई तिहाईको सरकार भएको राष्ट्रपा अन्तत गठबन्धनमा सहभागी भएको छ। यो निर्वाचनलाई स्थानीय तहको मिनी निर्वाचनका रूपमा हेरिएको छ। यस अघिको निर्वाचनमा कंग्रेस माओवादीले गठबन्धन गर्दा सचिव बाहेक सबै प्यानल जितेका थिए। एमाले एक्लै लड्दा सचिव मात्र जितेको थियो। तत्कालीन अवस्थामा केन्द्र प्रदेशको सरकारमा एमाले माओवादीको गठबन्धन भए पनि लामसुङको भोलेटारमा रहेको भोलेटार खानेपानीको निर्वाचनमा भने कांग्रेस नेकपाले गठबन्धन गरेका छन्। लमजुङको मर्स्याङदी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि मर्स्याङदी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ। गाउँपालिकाको वडा नम्बर 4 रंगादीमा निर्माण सम्पन्नको चरणमा रहेको 10 शैयाको मर्स्याङदी आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाले पहल गरेको छ। आगामी आर्थिक वर्षको शुरूआती समयदेखि अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले दक्ष जनशक्ति आवश्यक उपकरण व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारसँग सहयोगको माग गरेको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेलाई मन्त्रालयमै भेट गरी अस्पताल सञ्चालन, स्वास्थ्य सेवा सुदृढीकरण तथा आवश्यक समन्वयका लागि ज्ञापन पत्र बुझाउनु भएको हो। गाउँपालिकाको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा केही महिनाभित्र सञ्चालनमा आउन लागेको मर्स्याङदी अस्पतालका लागि विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यान आकर्षण गराइएको छ। अस्पताल भवन निर्माण सम्पन्नताको चरणमा रहेको र दक्ष जनशक्ति अभावका कारण प्रभावकारी सेवा प्रवाहमा चुनौती देखिएको गाउँपालिकाले जनाएको छ। भेटका क्रममा मन्त्री पाण्डेले मर्स्याङदी अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पहल, समन्वय तथा समस्या समाधानका लागि गम्भीरतापूर्वक ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिकाले जनाएको छ। उहाँको सकारात्मक सोच र सहयोगी प्रतिबद्धताले स्थानीय सरकारलाई थप उत्साहित बनाएको उल्लेख गरिएको छ। गाउँपालिकाले नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने गाउँपालिकाको अभियानमा प्रदेश सरकारबाट सकारात्मक सहयोगको अपेक्षा आएकोमा पालिकाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। लमजुङको चिनारी अब हिमाल र पदयात्रामा मात्रै सीमित छैन। त्यहाँका डरलाग्दा भीर पहाड़मा झुण्डिएको तरल सुन अर्थात भीर महुरीको मह काण्डो त्यहाँको एउटा मौलिक र साहसिक पहिचान बनेको छ। ज्यानकै बाजी थापेर गरिने यो परम्परागत मह शिकार यति बेला लमसुङको पहाड़ी भेगमा उत्साहका साथ शुरू भएको छ। सुनौ खुशीमाया गुरूङको एक रिपोर्ट।
1: भीमकाया र डरलाग्दा भीरहरू हेर्दा मात्रै पनि आङ जिरिङ्ग हुन्छ, तर लमजुङको कोलसुथर, मर्स्याङदी र दुर्दी गाउँपालिकाका स्थानीयका लागि भने यी भीरहरू आमदानी र संस्कृतिको संगम थलो हुन्। वैशाख लागेसँगै यहाँका भीर पहाड़मा मौरीको भुनभुन र शिकारीहरूको चहल पहल बढ़ेको छ। स्थानीयहरू यो आफ्ना बाजे बजेको पालादेखिको चलन भएको बताउँछन्। डोरीको एउटा सानो भरमा तल हेर्यो भने पातला देखिने भीरमा डर लागे पनि म शिकार गर्नु उनीहरूको पेसा र संस्कृति दुवै भएको भुजुङका गोरे गुरूङ बताउँछन्।
2: पछाडि ब्याकग्राउण्डमा देख्न सक्नुहुन्छ, अहिले चाहिँ टोल नम्बर 5 र 6 भीरमोरी काट्नको लागि आइसकेको छ र हामी छौं आज तेस्रो दिनको यो थागु कोइरा भन्ने ठाउँमा अहिले भीरमह काटिरहेका छौं र यो चाहिँ हाम्रो पहिला जिजुबाजीदेखि चलिआएको यो हाम्रो चलन, यो संस्कार पनि हो। हामीले यसरी काट्ने गरिन्छ, एकदमै गाह्रो छ यो काट्न, एकदमै रिस्की छ, तर पनि हामी यसरी काटिरहेका छौं। पहिला सुरुमा हामी भिरी देखेर एकदमै डर लागिरहेका थियौं भने अहिले चाहिँ बिस्तारै बानी भइसकेको छ। पहिलादेखिको हाम्रो बाजेदेखि बाबा र अहिले हाम्रो पालोसम्म पनि यसरी नै काटिरहेको छ। यसरी हरेक ठाउँहरूमा काट्ने गरिन्छ र अहिलेसम्म मह 40-45 लिटर निस्किसकेको छ मह चाहिँ।
1: विगत लामो समयदेखि भुजुङदेखि करिब 3-4 मिटर माथि लेक क्षेत्रमा मह शिकार गर्दै आएको स्थानीय नवराज गुरूङले यस वर्षको मह शिकारबाट करिब 400 लिटर मह संकलन भएको बताउनुभयो। यसबाट निश्चित रूपमा आर्थिक वृद्धि हुने उहाँको भनाइ छ। भीर माहुरी शिकार गुरूङ समुदायको ऐतिहासिक तथा पहिचान झल्काउने परम्परागत कार्यक्रम हो। यसलाई अझ परिमार्जित गरी पर्यटन प्रवर्धनसँग जोडेर विकास गर्न सकेमा उल्लेखनीय आर्थिक लाभ लिन सकिने उहाँले बताउनुभयो। उहाँका अनुसार यो केवल व्यवसाय मात्र नभई गुरूङ समुदायको मौलिक पहिचान समेत
3: हो।
4: हाम्रो यो विगत लामो वर्षदेखि टोल वाइजमा दुईवटा टोलको चाहिँ पालो गर्ने चलन रहेको छ र यस क्रममा यस वर्ष टोल नम्बर 5 र टोल नम्बर 6 को पालो थियो र भुजिङदेखि करिब 3-4 किलोमिटर माथि लेकमा यो ऐतिहासिक महाशिकार कार्यक्रम सञ्चालन भएको थियो जसमा करिब 400 लिटर जति चाहिँ मह संकलन भएको छ। हाम्रो यो विगत लामो समयदेखि एउटा आफ्नो पहिचानलाई एड्रेस हुने गरिकन चलेको एउटा यो महाशिकार कार्यक्रम यसले निश्चित रूपमा आर्थिक वृद्धि पनि यसले गर्ने गर्दछ र यो एउटा हाम्रो गुरुङहरूको अथवा जनजातिहरूको पहिचान दिने खालको ऐतिहासिक र साहसिक कार्यक्रम पनि हो। यसर्थ पछिल्लो समय यो पर्यटन प्रवर्धनमा नेपाल लगायत अन्य देश विदेशमा पनि यसको प्रचार प्रसार भएको हामी पाउँदछौं र यसलाई अझ संरक्षण र सम्वर्धन गरिकन यसलाई थप अलिकति परिमार्जित गरिकन यसलाई पर्यटन प्रवर्धनसँग जोडेर यसको चाहिँ डेभलपमेन्ट गर्न सक्यौं भने निश्चित रूपमा कोलकाता चार भुजिङलाई यसले आर्थिक लाभ पुर्याउँछ भन्ने हामीले विश्वास लिएका छौं र भावी पिँढीहरूलाई पनि यो हाम्रो कुनै स्वार्थ कुनै यो बिजनेस मात्रै नभइकन हाम्रो नितान्त गुरुङहरूको पहिचानलाई पनि एड्रेस हुने गरिकन यो कार्यक्रम सञ्चालन हुने गर्दछ र हुँदैछ र यसलाई चाहिँ कन्टिन्युस दिनको लागि भावी पिँढीहरूले पनि यसलाई निरन्तरता दिनको लागि अपील गर्न चाहन्छु। धन्यवाद।
1: भुजुङको लेक क्षेत्रमा गरिएको महशिकारबाट पहिलाको तुलनामा यस वर्ष कम मह उत्पादन भएको पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुल गुरूङले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा यस महशिकारलाई महोत्सवको रूपमा मनाउने योजना रहेको बताउनुभयो। उहाँका अनुसार विगतमा महशिकार गर्न जाने क्रममा बाटोको समस्या रहेको थियो भने पछिल्लो समयमा यसलाई व्यावसायिक रूपमा अघि बढ़ाउँदै प्रवर्धन गर्ने कार्यक्रममा जुटिएको बताउनुभयो।
5: प्रचार प्रसारको क्रममा भनिराख्नु पर्दाखेरि हाम्रो भीर मह अति नै उत्तम भन्नाले अब मेडिकल धेरै युज गरिरहेको छ। अहिले चाहिँ भर्खर हिजो मात्रै टोल नम्बर 6 र 5 आइसकेको छ। अहिले चाहिँ लगभग त्यति निस्केको छैन रहेछ। यसलाई चाहिँ कुनै दिन हामी सबै मिलेर चाहिँ एउटा फेस्टिभल गर्ने कुरा पनि छ। महोत्सवकै रूपमा चाहिँ एउटा भव्य रूपले गर्ने चाहिँ हाम्रो चाहना छ। जुन गाउँमा चाहिँ यो चलिआएको यो परम्परागत बाटो अहिलेसम्म हिजो त अब बाटो पनि थिएन केही पनि थिएन। अहिले चाहिँ यसलाई चाहिँ एउटा व्यावसायिक रूपमा चाहिँ अगाडि बढाउँदैछौँ र हामी सबै मिलेर यसलाई चाहिँ अझै प्रवर्धन गर्ने विचारमा छ।
0: तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ्दी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
6: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
7: फारम भर्ने अन्तिम मिति यही जेष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0565-95-911, 98-452-11-511, 98-457-0-78-69।
6: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
1: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ पेशेशह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
3: बेसिसर नगरपालिका लमजुङ।
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ। सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
8: केयर फार्मेसी बेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
8: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
8: स्थान केयर फार्मेसी बेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
0: विश्रामपछि स्वागत छ। बबाकी समाचार। कोलासोथर गाउँपालिकामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम भएको छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यार्थीहरूमा रहेको अन्तर्निहित तथा अतिरिक्त प्रतिभा पहिचानका लागि विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम कोलासोथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा, कला, खेलकुद तथा सृजनशील क्षेत्रमा विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा कोलासोथर गाउँपालिका भित्रका आधारभूत तह कक्षा 6 देखि 8 सम्म अध्ययनरत विद्यार्थीहरूबीच हाजिर जवाब प्रतियोगिता भएको थियो भने कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता भएको थियो। हाजिर जवाब प्रतियोगितामा हिमालय माध्यमिक विद्यालयका ईश्वर गुरूङ, सोफिल गुरूङ र ग्रीष्मा गुरूङको टोली प्रथम भएको छ। यसै गरी खले उत्तर कन्या माध्यमिक विद्यालयका ऋतु विक, प्रीति गुरूङ र राजन गुरूङको टोली द्वितीय, त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका ओसिन गुरूङ, सुशील कार्की र कञ्चन गुरूङको टोली तृतीय भएको छ। चित्रकला प्रतियोगितामा सूर्योदय माध्यमिक विद्यालयका सकिला गुरूङ प्रथम, त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका दिपेश गुरूङ द्वितीय र ज्योति बिन्दु आधारभूत विद्यालयका अनिसा विक तृतीय भएका छन्। साथै थर्जु कन्या आधारभूत विद्यालयका साइमन गुरूङ र घले उत्तर कन्या माध्यमिक विद्यालयका ग्रीष्म पौडेलले सान्तवना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिता विजेता विद्यार्थीहरूलाई गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङ र प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले नगद पुरस्कार प्रदान गर्नुका साथै पुरस्कृत विद्यालयहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा कोलासोथर गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष खुशीमान गुरूङको विशेष उपस्थिति थियो। साथै गाउँपालिकाका विभिन्न विषयका शाखा प्रमुखहरू, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दीपक राज पौडेलले गर्नुभएको थियो।
1: Thank you.
0: लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर 3 सेरुङमा होमस्टे संचालक तथा लघु उद्यमी समूहलाई अचार तथा चिप्स बनाउने तालिम दिएको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम पेड़पा अन्तर्गत गाउँपालिकाले 7 दिनको अचार तथा आलु चिप्स सुप विकास तालिम आयोजना गरेको हो। स्थानीय स्तरमा उपलब्ध कृषि उपजको उपयोग गर्दै स्वरोजगार सृजना, आय आर्जन वृद्धि तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। तालिममा सहभागीहरूले अचार तथा आलु चिप्स बनाउने सम्बन्धी व्यावहारिक ज्ञान र सिप हासिल गरेका छन्। तालिमले आफूहरूमा घरेलू तथा साना उद्योग सञ्चालनप्रति आत्मविश्वास जगाएको सहभागीहरूको भनाई छ। तालिमको समापन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य पारकाशी गुरूङ, उद्योग विकास शाखाका उद्यम विकास सहकर्ता दिपेन्द्र कुमार भण्डारी, स्थानीय टोल विकास समितिका संयोजक, जनप्रतिनिधि तथा सरकारवालाहरूको सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य गुरूङले महिलाको आर्थिक सशक्तिकरण, स्वरोजगार प्रवर्धन तथा स्थानीय उद्यम विकासका लागि यस्ता सिपमूलक तालिमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने बताउनुभयो। तालिमले सहभागीहरूलाई उद्यमशील सोच, आत्मविश्वास तथा स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्धन गर्ने क्षमता विकासमा टेवा पुगेको र उद्यम व्यवसाय सञ्चालनमा प्रोत्साहित गरेको गाउँपालिकाले जनाएको छ। नेपाल निवृत्त शिक्षक संघ बेसीसर नगर समितिको दोस्रो अधिवेशन बेसीसरमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्र समितिका अध्यक्ष वेनबहादुर सुवेलको अध्यक्षता एवं केन्द्रीय समिति उपाध्यक्ष अंगराज घिमिरेको प्रमुख अतिथितामा भएको हो। कार्यक्रममा संघका केन्द्रीय प्रतिनिधि मातृका खनाल, जिल्ला सभापति रामकृष्ण भण्डारी, केन्द्रीय र जिल्ला समितिका सदस्यहरू, बेसीसर नगरपालिका क्षेत्रका अवकाशप्राप्त शिक्षकहरूको उपस्थिति रहेको थियो। अधिवेशनले बेसीसर नगर समितिको नयाँ कार्य समिति चयन गरेको छ। अध्यक्षमा पुनः वेनबहादुर सुवेल चयन हुनुभएको छ। उपाध्यक्षमा गमबहादुर दनाई, सचिवमा सोमराज बराल, सहसचिवमा सरस्वती दनाई र कोषाध्यक्षमा करूण निधि दनाई चयन हुनुभएको छ। 15 सदस्यीय नगर समितिको सदस्यहरूमा लेखनाथ शर्मा, टंक थापा, काजीराम रिमाल, कृष्ण बहादुर थापा, यज्ञ प्रसाद घिमिरे, हरि अधिकारी, जंगबहादुर गुरूङ, पार्वती थापा, मनबहादुर दुलाल र नेत्रबहादुर केसे रहनु भएको निर्वाचन समितिका तेजनारायण अधिकारीले जानकारी दिनुभयो। आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्य प्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा आज घाम लागेसँगै गर्मी बढ़ेको हो। दिउँसोपछि गण्डकी, बागमती र कर्णालीका एकाध ठाउँ बाहेक देशका धेरैजसो ठाउँमा घाम लागेको थियो। मौसम पूर्वानुमान महाशाखा अनुसार आउँदा 3 दिनसम्म देशका सबैजसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश का पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जस्तो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदको भनाई छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा भइरहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसून कमजोर हुने अनुमान छ, जसले धान रोपाई, कृषि उत्पादन र खाद्य सुरक्षामा चुनौती थप्न सक्ने बताइएको छ। जल विद्युत र पर्यटन क्षेत्रमा पनि यसको असर पर्न सक्छ। विज्ञहरूले सिंचाई विस्तार, मौसम अनुकूल खेती र किसानलाई समयमै मौसम सूचना उपलब्ध गराउन आग्रह गरेका छन्। तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसून हुने सम्भावनालाई भने नकार्न नसक्ने विज्ञको भनाई छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोरलेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वका लागि 9 गते निर्वाचन, एमाले कांग्रेस र रासोपा नेकपा गठबन्धन। 10 सयको वर्षेङ्गी आधारभूत अस्पताल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने तयारी, दक्ष जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकाको पहल। अग्ला पहाड र डरलाग्दा भीरमा साहसिक महशिकार, जोखिमसँगै उत्सव पनि। सेरुङमा होमस्टे संचालक र लघु उद्यमीलाई अचार र आलु चिप्स बनाउने सिप विकास तालिम प्रदान र निवृत्त शिक्षक संघ विशेषर नगर समितिको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बेन बहादुर सुयल चयन। साँझ 6:35 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

स्वागतम श्रोता मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको नेपालीको दिल छुन अझै छैन मैले सकेको जदौ कार्यक्रम साहित्य सरोवरको दैलो उग्रियो यिनै शब्द सुमन्दरका साथ अभिवादन कार्यक्रम साहित्य सरोवरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी दिलु प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारी श्रोताहरू सदाको शुक्रबार चाहिँ आज पनि हामी सामुदायिक रेडियो मर्सङ एफएम 95 मेगाहर्जको ध्वनि तरंगसँगै साहित्यका विविध कोशेलीहरू लिएर श्रोताबीच उपस्थित भएका छौं स्टुडियोको कार्यकक्षबाट र आजको कार्यक्रममा हामीले पर्यावरण संरक्षणमा नेपाली संस्कृतिको महत्व र गंगा दशहरादी पर्वको प्रसंगिकता पनि हामी प्रस्तुत गर्नेछौ र हामीले यो नेपाल राष्ट्रिय चाडपर्व भन्ने पुस्तकबाट आजको सामग्री साभार गरेका छौं र आउनु श्रोताहरू कार्यक्रम अगाडि बढौं पर्यावरण संरक्षणमा नेपाली संस्कृतिको महत्व र गंगा दशहरादी पर्वको प्रासंगिकता र यसलाई लेख्नु भएको छ यो पुस्तकलाई डाक्टर मणिप्रसाद शर्माले विश्वको मुकुट सर्वोच्च शिखर सगरमाथाबाट विभूषित हाम्रो देशको हिमाली संस्कृति सअस्तित्व तथा पर्यावरण संरक्षणको मुहान रहिआएको छ पृथ्वीको मानदण्ड मानिने हिमाली उच्च र प्राकृतिक सौन्दर्यले विश्वलाई नै मोहनी लगाउने नेपालको वातावरण र नेपाली संस्कृतिको घनिष्ठ सम्बन्ध छ तर सांस्कृतिक चेतनाको अभावमा आज पर्वतारोहीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत फोहोर मैला फ्याँक्नाले सो पनि दूषित बन्दै गइरहेको कुरा सर्वविदित नै छ यसरी प्रकृतिलाई दूषित नबनाइयोस् भनेर नै प्रकृतिलाई पुज्ने हाम्रो संस्कृतिमा हाम्रा देवी देवताहरूको समेत प्रकृतिको आश्रय लिई प्रकृतिलाई दूषित वातावरणबाट बचाउन प्रदूषण रूपी विषयपान गरी विश्वलाई पर्यावरण संरक्षणको शिक्षा दिइरहेका छन् सृष्टिका प्रतिपालक शेषशायी विष्णुको निवास क्षीर सागरमा छ सर्प मालाधारी शिव कैलाश पर्वतमा बस्छन् जसले विश्वलाई प्रदूषण हुनबाट बचाउन आफ्नो कालकुट हलहल जस्तो विषपान गरी विश्व कल्याण गरेका छन् पर्यावरण प्रदूषण गरी प्रदूषण रूपी कालकुट जस्तो अति भयंकर विष आफूले पान गरी पर्यावरण स्वच्छता रूपी अमृत विश्वलाई दिने हाम्रा राष्ट्रदेव पशुपति विश्वका एकमात्र विश्व वातावरण संरक्षक विश्वपति हुन् आजसम्म विश्वमा कुनै पनि यस्ता देवी देवता जन्मेका छैनन् जसले विश्व वातावरण बचाउनका लागि कालकुट जस्तो अति भयंकर विषलाई खाई घाँटीमा अड्याउन सक्नु सत्य युगमा समुद्र मन्थनबाट निस्केको कालकुट प्रदूषणबाट सृष्टिको नाश हुने निश्चित भएको र त्यसबाट विश्वलाई सर्वनाश हुनबाट बचाउन सो विषपान गरी घाँटेमा अडाइएको शिवको घाँटी निलो हुने गर्दछ उनी नीलकण्ठ नामले प्रसिद्ध भएको कुरो सर्वविदित नै छ फेरि सिद्धार्थ गौतम जस्ता नेपाली राजकुमारहरूले आफ्नो ऐश्वर्य राज्यलाई लत्याएर विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन स्वच्छ वातावरण दिने वट वृक्ष मुनि बुद्धत्व प्राप्त गरेका छन् अत हाम्रो संस्कृतिमा पर्यावरण संरक्षणको महत्व बुझाउन वृक्षहरूको पूजा गरी पर्व मनाउने परम्परा अत्यन्तै प्राचीन रहिआएको छ वृक्ष पूजालाई प्राकृतिक साहित्य वा रूख मह अर्थात रूखहरूको पूजा आजा गरी मनाउने चाड मह भनिएको छ बौद्ध जैन आदि संस्कृतिमा पनि वृक्ष पूजालाई विशेष महत्व दिएको छ आज पनि हामी कहाँ बर पिपल बेल तुलसी अमला शमी आदिको पूजा गरी उत्सव मनाउने चलन छ वृक्षहरूको पर्यावरण संरक्षणमा महत्व दर्शाउन तुलसी विवाह बर पिपलको विवाह आदि अनेक चाडपर्वहरू मनाइन्छन् यस्तै पर्वहरूको संरक्षणका लागि गिरी मह तथा दरी मह र जलको स्रोतलाई सफा राख्ने शिक्षा दिनका लागि सागर मह नदी आदि चाड मनाइने
अत्यन्तै प्राचीन परम्परा रहेको पाइन्छ। आज पनि नदी, ताल, कुण्ड, सरोवर, पोखरी आदि जलाशयहरूमा विभिन्न चाड पर्वहरूमा स्नान गर्ने कार्य पुण्यप्रद र अनिवार्य मानिन्छ। गण्डकी, बागमती आदि नदीहरूलाई तीर्थ मानिन्छ भने पहाड पर्वतहरूलाई देवता तुल्य ठानिन्छ। यसै क्रममा प्राकृतिक सम्पदा संरक्षणका लागि गंगा, दशहरा, अन्न कुट वा गोवर्धन आदि पर्व मनाउने चलन पनि पाइन्छ। यसरी पर्यावरण र नेपाली संस्कृति एक अर्काका पराय हुन्। जब नेपाली संस्कृतिमा विकृति आउँछ, पर्यावरण पनि दूषित हुन्छ। अनि जब पर्यावरण नष्ट हुन्छ, नेपाली संस्कृति पनि लोप हुन्छ। यसर्थ पर्यावरण संरक्षणका लागि हाम्रो संस्कृतिको महत्वलाई बुझेर यसलाई विकसित र प्रयोग गर्नु आजको अनिवार्यता हो। अत सार संक्षेपमा भन्नुपर्दा, पर्यावरण संरक्षणमुखी नेपाली चाडपर्वहरूको उद्देश्य पर्यावरणलाई हाम्रो संस्कृतिसँग जोडेर प्रदूषित हुनबाट बचाउनको लागि जनचेतना जगाउनु रहेको पाइन्छ भनेर यो लेखमा प्रस्तुत गरिएको छ। श्रोता र हामी कार्यक्रम साहित्य सरोवरमा बोलिरहेका छौ र आजको कार्यक्रममा हामीले नेपाल राष्ट्रिय चाडपर्व भन्ने पुस्तक जसलाई लेख्नु भएको छ ऋषि प्रसाद शर्माले, र हामीले आज उहाँको यो पुस्तकबाट नै पर्यावरण संरक्षणमा नेपाली संस्कृतिको महत्व र गंगा दशहरा आदि पर्वको प्रासंगिकता भन्ने लेखलाई यहाँ प्रस्तुत गरिराखेका छौं। पर्यावरण प्रदूषण वर्तमान युगको एउटा विश्वव्यापी समस्या हो। जब हावा, पानी, जमिन आदि पर्यावरणका घटकहरू अन्य कुनै अवांछित पदार्थहरूसँग मिलेर आफ्ना भौतिक, रासायनिक वा जैविक गुणहरूमा परिवर्तन ल्याएर विकृत भई अनुपयोगी हुन्छन् अथवा अन्य घटकहरूमा विकार उत्पन्न गर्दै जनस्वास्थ्यलाई हानि पुर्याउँछन्, तब त्यस प्रक्रिया र परिणाम दुवैलाई प्रदूषण भनिन्छ। जुन वस्तुहरूबाट प्रदूषण हुन्छ तिनीहरूलाई प्रदूषक भनिन्छ। यसरी अवांछित अप्राकृतिक पदार्थहरूको सम्मिश्रणबाट प्रकृतिमा विकृति उत्पन्न भई पर्यावरण प्रदूषण हुन पुग्छ। पर्यावरण प्रदूषणलाई वायु प्रदूषण, भूमि प्रदूषण, विकिरण प्रदूषण, औद्योगिक प्रदूषण, सामुद्रिक प्रदूषण आदि विभिन्न प्रकारका विषक्त पार्न सकिन्छ। वस्तुत पर्यावरण संरक्षणको अभावमा हाम्रो जीवन सुरक्षित रहन सक्दैन। कारण पर्यावरण र जीवनको अन्योन्याश्रित सम्बन्ध हुन्छ। अझ पर्यावरणबाट पृथक कुनै जीवनको कल्पना गर्न पनि सकिँदैन। यदि पर्यावरण प्रदूषणले आज मानिसको जीवनलाई मात्र होइन समस्त जीवधारीहरूको जीवनलाई नै संकटमा बनाएको छ, तसर्थ सम्पूर्ण विश्व नै आज पर्यावरण प्रदूषणबाट पीड़ित र चिन्तित छ। यस सन्दर्भमा सन् 1972 स्टकहोममा पर्यावरण विषयक विश्व सम्मेलन भएको कुरो सर्वविदित नै छ। सन् 1988 राष्ट्रसंघीय महासभाले विश्वमा वातावरण सन्तुलन बनाइ राख्ने सन्दर्भमा विश्वमा 25,000 वैज्ञानिकहरूलाई छानेर हावापानी परिवर्तन सम्बन्धी अन्तर सरकारी समिति गठन गरेको कुरा यहाँ उल्लेख गरेको पाइन्छ। यसरी आज प्राय सर्वत्र पर्यावरण संरक्षणका लागि प्रयासहरू आरम्भ गरिएका छन्। आधुनिक विज्ञानसँग पर्यावरणको सम्बन्ध जोडेर अध्ययनको एउटा क्षेत्र नै विकास गरिएको छ। यस विषयमा गरिने अध्ययनहरूको शास्त्रीय नाम परिवेशीय अथवा पारिस्थितिकी इकोलोजिकल रहेको छ। वस्तुत पर्यावरण अध्ययन एउटा विस्तृत र जटिल विषय हो, जसको विस्तृत विवरण यस ग्रन्थमा अटाउन असम्भव छ। तर यहाँ पर्यावरण संरक्षण गर्ने सन्दर्भमा पर्यावरण शब्दको सही अर्थ
बुझाउन आवश्यक छ। अन्त सर्वप्रथम पर्यावरण शब्दको परिचय प्रस्तुत गरिन्छ भनेर यो आलेखमा उल्लेख गरिएको छ। श्रोताहरू, यो कार्यक्रम साहित्य सरोवरको ध्वनि तरंग हो। पर्यावरण शब्दको अर्थ र परिचय, कुनै पनि शब्दको परिचय र अर्थको सिद्धि निरूपण गर्ने व्याकरणको सहयोग अपेक्षित हुन्छ। संस्कृत व्याकरण अनुसार परि, आङ, उपसर्ग, पूर्वक, अकरणार्थ, ब्रिय धातुबाट भाव, न्युट प्रत्यय गर्दा परित, सर्वत, आ, समानता, ब्रियते इति पर्यावरणम शब्द निष्पन्न हुन्छ। परियाङ उपसर्ग पूर्वक आवरणार्थक ब्रिय धातुबाट करणमा लुट प्रत्यय गर्दा परित, सर्वतमा सर्वत, आ समानत विप्रियते अनेन इति पर्यावरणम हुन, पर्यावरण हुन आउँछ। यी दुवै व्युत्पत्तिबाट जुन क्रियाद्वारा चरा चरात्मक र जङ्गमत्स्यकरात्मक समस्त वस्तुहरूलाई सर्वथा सर्वदा आच्छादन गरिन्छ अर्थात ढाकिन्छ, त्यसैलाई पर्यावरण भनिने कुरो प्रष्ट हुन्छ। फेरि वातावरण शब्दमा पनि वातको अर्थ वायु र आवरणको अर्थ आच्छन्दन हुन्छ। वात र आवरण यी दुई शब्दको योगबाट निर्मित वातावरण यी पाँच अक्षरहरूमा पञ्च महाभू समेत समाहित हुन्छन्। यस सन्दर्भमा उपनिषेदमा यसरी उल्लेख गरिएको पाइन्छ, तस्माद एतम मा दातम मान आकाश आकाश द्वय सूर्य हृणन आमै राप अदम्य पृथ्वी अर्थात सृष्टिकर्ताको आत्माबाट आकाश, आकाशबाट वायु, वायुबाट अग्नि, अग्निबाट जल र जलबाट पृथ्वी उत्पन्न हुन्छ। यसरी पर्यावरण शब्द सुन्ने बित्तिकै हाम्रा सामु सौर्यमण्डल एवं भूमण्डलको व्यापक स्वरूप उपस्थित हुन आउँछ र सूर्य, चन्द्र, तारा, पर्वत, वन, जंगल, नदी, वृक्ष, मानिसका सबै मानिसका साथै अन्य प्राणीहरू हाम्रो स्मृतिमा नाच्न थाल्छन्। परिभाषिक रूपमा संक्षेपमा भन्ने हो भने जीवहरूको अनुक्रियालाई प्रभावित गर्ने समस्त भौतिक तथा जैविक परिस्थितिहरूको योग नै पर्यावरण हो। यसलाई हामी प्रकारान्तरमा जलमण्डल, थलमण्डल र वायुमण्डलका जीवयुक्त भागहरूको योग जीवमण्डल पनि भन्न सक्छौ। यसरी सूत्रात्मक रूपमा हामी भन्न सक्छौ जैविक अथवा अजैविक जुनसुकै वस्तुहरूले हामीलाई आफ्नो आवरणमा राख्छन् अथवा जुन वस्तुहरूबाट हामी घेरिएका छौ ती वस्तुहरू नै पर्यावरणका घटकहरू हुन् र मानव जीवनमा यी सबैको एकीकृत प्रभावलाई पर्यावरण भनिन्छ भनेर यहाँ शब्दको अर्थ र परिभाषा खुलाइएको छ। नेपाली संस्कृतिमा पर्यावरण शुद्धिको महत्व, हाम्रो संस्कृतिमा पर्यावरण शुद्धिको महत्वको विषयमा अनेकन मन्त्र, श्लोक र उपख्यानहरू पाइन्छन्। वेद नेपाली संस्कृतिको अभिन्न अङ्ग भएको हुँदा यस सन्दर्भमा अथर्व वेद 8:2-25 प्रस्तुत एउटै मन्त्रको उल्लेख पर्याप्त हुनेछ। सर्वो वै तन्न जीवति गौरव पुरुष पशु एत्रेदम ब्राह्म क्रियते परिधि जीवानम नकम। यस मन्त्रमा पर्यावरण शब्दलाई परिधि शब्दबाट बुझाइएको छ भने ब्राह्म शब्द पूर्ण शुद्धताको लागि प्रयोग भएको छ। यस मन्त्रको नेपालीमा अर्थ गर्दा के कुरो स्पष्ट हुन्छ भने जहाँ पर्यावरण शुद्ध रहन्छ त्यही मानिस, पशु, पक्षी आदि सबै सुखपूर्वक बाँच्न सक्दछ। नेपाली संस्कृतिमा पर्यावरणको व्यापकता, बौद्धिक जगतमा आधुनिक विषयका रूपमा स्वीकृति र स्थापित पर्यावरण हाम्रो संस्कृतिमा समग्र प्रकृतिका रूपमा निरूपित छ। हामी प्रकृतिका स्वामी होइनौ, सन्तान हौ, तसर्थ हाम्रो संस्कृति प्रकृतिको पुजारी छ, सहकारी होइन, प्रकृतिले नै स्वार्थ भावले निस्वार्थ भावले आफ्नो सर्वस्व हामीलाई सुम्पेको छ। नदीहरू आफ्नो पानी आफै प्रयोग गर्दैनन्, वृक्षहरू आफ्ना फलफूल आफै खाँदैनन्, बादलले आफै अन्न आदि प्रयोग गर्दैनन्। यस सन्दर्भमा प्रस्तुत श्लोक
पठनीय छ। विपन्नति नद्य स्वयमेव नामभव, स्वयं न खादन्ति फलानि वृक्ष, नादन्ति स्वस्यं खलु बारी वाह परोपकाराय सतम विभूतय। उनीहरूको सम्पत्ति नै हाम्रो लागि हो, अत नदी पूजा, वृक्ष पूजा, पर्वत पूजा, भूमि पूजा आदि हाम्रा दैनिक चर्यहरू हुन्। यसरी आफ्नो समग्र संस्कृतिलाई नै प्रकृति सुसम्पन्न निर्मल र निश्चित तपोवनहरूमा उल्लासित भई पर्यावरणसँग तादात्म्य सम्बन्ध स्थापित गरेको छ, त्यसैले नदी, जलाशय, सागर, पर्वत, वन आदिको पवित्र सेवन, दर्शन, स्मरणलाई हाम्रो संस्कृति परम्पराले पुण्यप्रद मानेको छ र पूजनादिको प्रारम्भमा र प्रात स्मरणमा नवग्रह स्तोत्र पाठ, पृथ्वी वन्दना, यज्ञ अनुष्ठान र शान्ति पाठले पर्यावरण प्रति हाम्रो श्रद्धा र प्रेमलाई व्यक्त गरेको छ। सर्वत्र पर्यावरणका उपदायताहरूको प्रदूषणलाई शमन गर्न शान्तिको कामना गरिएको प्रस्तुत मन्त्र उल्लेख्य हुन आउँछ। ओम देव शान्ति रक्षन् शान्ति।

आदि भनिएको छ। पर्यावरण संरक्षणका लागि प्रेरणादायी एवं गंगा दशहरा चाड पर्वहरू हाम्रो संस्कृतिका आधारशिला हुन्। यिनमा हाम्रो परम्परा, इतिहास र हाम्रो संस्कृतिको विकासको गाथा पाइन्छ। पर्यावरण संरक्षणमा नदी संस्कृतिको विशेष महत्व रहिआएको छ। अझ संसार भरि नै मानव सभ्यताको विकास नदी तटहरूबाट नै आरम्भ भएको छ। नेपाली संस्कृतिले नदीहरूलाई आम र महान तीर्थ मानिएको छ। विभिन्न जात जाति तथा भाषा संस्कृति भएका मानिसहरूले भेदभाव बिना समान रूपले स्नान गर्न पाइने नदी भावनात्मक एकता र पर्यावरण संरक्षणको शिक्षा दिने पवित्र तीर्थस्थल हुन्। जीवनका लागि अनिवार्य तत्त्व जल प्रदान गर्ने नदीहरू प्राणी मात्रका जीवनका आधार हुन्। पशुपन्छी, कीट पतङ्ग, जलचर, जीव जन्तु सबै प्राणीहरूलाई सुरक्षा दिने नदीहरू पर्यावरण सन्तुलनमुखी महत्वले गर्दा नै सदैव पूज्य रहिआएका छन्। तसर्थ तीर्थ भन्ने शब्द सुन्ने बित्तिकै गंगा, गण्डकी, बागमती आदि नदीको सम्झना आउँछ। भगवान कृष्णले पनि नदीहरूमा आफू गंगा भएको बताएका छन्। भगवत पुराणमा वर्णित गंगा अवतरणको कथा अनुसार आफ्ना पूर्वजहरूलाई कपिल मुनिको श्रापबाट मुक्त गर्न राजा भगीरथीले एउटै खुट्टा उभिएर दुवै हात फडाएर हजारौं वर्ष घोर तपस्या गरे। त्यसपछि गंगा प्रसन्न भई पृथ्वीमा ओर्लिन्। आदित्य पुराण अनुसार वैशाख शुक्ल तृतीयामा गंगाको अवतरण हिमालय पर्वत श्रृंखलामा भयो र उनी ज्येष्ठ शुक्ल दशमीमा त्यहाँबाट निस्किन्। अत ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमी तिथिमा भागीरथी गंगाको जन्मदिन मनाइन्छ। यसै दिनलाई गंगा दशहरा पर्व भनिन्छ। यो जेठ शुक्लमा पर्ने गंगा दशहरा पर्व गंगा र दशहरा यी दुईवटा शब्द मिलेर बनेको छ। गंगा एउटा विशिष्ट र पवित्र नदीको नाउँ भएको त सर्वविदित छ। दशहराको अर्थ भने दश हर रीति दशहरा हो, अर्थात दसवटा पाप हरण गर्नेलाई दशहरा भनिन्छ। यस दिन गंगा नदीमा स्नान गर्नाले मानिसका दसवटा विकृति अर्थात पापहरू नाश हुन्छन्। तीन चोरी, हिंसा र व्यभिचार, शारीरिक तीन अर्काको सम्पत्तिको लालसा, अनिष्ट चिन्तन र प्रिय वस्तुको वियोग र अभावको अभिलाषा, मानसिक र चरा रुखो झुटो छुल्याई र अप्रासङ्गिक बकवास गरी दस पाप मानिन्छन्। यी दसैवटा पापलाई नाश गर्न सक्ने क्षमता भएकोले नै यस दिनलाई दशहरा भनिएको कुरालाई ब्राह्म पुराणको यस वचनले पनि पुष्टि गरेको छ। श्रोताहरू, हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौं र आजको कार्यक्रम हामीले नेपाल राष्ट्रिय पर्व पुस्तकबाट सामग्रीहरू प्रस्तुत गरिराखेका छौं र यो पुस्तकलाई लेख्नु भएको छ डाक्टर ऋषि प्रसाद शर्माले। ज्येष्ठ मासी सिते पछि दशमी हस्त संयुक्ता हरते दश पापानी समा दशहरा स्मृता। अन्त्यमा संक्षेपमा भन्नुपर्दा गंगालाई नदीहरूमा श्रेष्ठ मानिएको छ। धार्मिक, आयुर्वेदिक, पर्यावरण संरक्षण आदि जुनसुकै दृष्टिकोणबाट पनि गंगा गुणकारी छिन्। समुद्र मन्थनबाट निस्रित अमृतका केही थोपा गंगामा खसेको चर्चा पौराणिक कथाहरूमा पाइन्छ। अत गंगा जललाई अमृत र औषधीय समान मानिन्छ। औषध ब्राह्म वित्तोमय वेद स्मृति पुराण स्तोत्र काव्य साहित्य आदिमा गंगाको महिमा गाइएको छ। संस्कृत विद्वान नेपाली विद्वत शिरोमणि कुलचन्द्र गौतमले लेखेको गंगा गौरव पठनीय छ। यसरी गंगा दशहरा पर्वले जनजीवनमा नदीप्रति ठूलो श्रद्धा विश्वास र आस्था जगाएर पर्यावरण संरक्षणमा प्रेरणा दिइराखेको छ। अन्नकूट पर्व या गोवर्धन पूजा, यसै गरी पर्यावरण संरक्षणका लागि कार्तिक शुक्ल प्रतिपदामा अन्नकूट पर्व मनाइन्छ। यसलाई गोवर्धन पूजा पनि भन्ने गर्छन्। विभिन्न तयारी अन्नको थुप्रो पर्वत बनाई प्राकृतिक संरक्षणलाई चढाइन्छ र अन्नकूटको सम्बन्ध गोवर्धन पर्वतको पूजासँग रहेको छ। पहिले ब्रजवासीहरूले
इन्द्रको पूजा गर्थे तर कृष्णले व्यक्ति पूजाको परम्परा रोकी प्राकृतिक पूजाको थालनी गरे। आफ्नो पूजा रोकिएपछि क्रुद्ध भएका इन्द्रले ब्रजमा प्रलयकारी वर्षा गराए। त्यसपछि कृष्णले गोवर्धन पर्वतलाई छाता जस्तै बनाई हातमा उठाएर विनाशकारी वर्षाबाट सबैको रक्षा गरे। यसैको पुण्य स्मरणमा वातावरण सन्तुलनका लागि शिक्षा प्राप्त यो पर्व मनाइन्छ। यसै गरी वृक्षको पूजा गरी प्राकृतिको संरक्षण गर्न सिकाउने अनेक चाड पर्वहरू मनाइन्छन्। अमलाको रूखमा महालक्ष्मी, नीमको रूखमा दुर्गा भवानी, पिपल वृक्षको मूलमा ब्रह्मा, बोक्रामा विष्णु र हाँगाहरूमा एकादश रुद्र तथा पातहरूमा समग्र देवगणहरूको निवास मानि वातावरण संरक्षण गर्ने शिक्षा दिन्छ। शनिदेवको कुदृष्टिबाट शान्ति हुने उपायमा पिपलको पूजा गर्ने चलन पनि पाइन्छ। अझ अथर्व वेदमा अस्वस्थो देवास देवसदन भन्ने पिपलबाट देवताहरूको घर बनाइएको छ र भगवत गीता 10:26 पनि भगवान कृष्णले पिपललाई आफ्नो विभूति मानेका छन् भनेर यो लेखमा उल्लेख गरिएको छ। श्रोता र हाम्रो कार्यक्रम साहित्य सरहरू बोलिरहेका छौं र यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ठिक यसै बेला अर्थात साँझको 7 बजे प्रसारण हुने गर्छ र यसको पुनः प्रसारण हरेक हप्ताको आइतबार बिहान 8:30 बजे प्रसारण हुन्छ। साहित्यका विविध क्षेत्रहरूलाई समेटेर यो कार्यक्रम तयार पारिन्छ र यसमा श्रोताहरूले आफ्ना लेख रचनाहरू पठाएर सहयोग गर्न र यस कार्यक्रमलाई अझ स्तरीय बनाउनको लागि के कस्ता सामग्रीहरू समावेश गर्न आवश्यक हुन्छ आफ्ना सुझावहरू पठाउन आग्रह गर्दछौ र आजको कार्यक्रमको निर्धारित समय सिद्धिन लागेको संकेत हाम्रो प्राविधिक बहिनी दिलुले दिइसक्नु भएको छ। त्यसैले आगामी शुक्रबार साँझ ठिक यसै बेला अर्थात 7 बजे साँझको 7 बजे साहित्य सरोवरको ढोका घचघचाउने बाजा गर्दै प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारी बिदा माग्छु। आज्ञा दिनुहोस् माछी काँडैले छेकु डाँडैले आउँदा जाँदा लाउँला फेरि जदौ।

0: हेलो मरसंग एफएम 95 मेगाहर्ट्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
1: केयर फार्मेसी, विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
1: स्थान: केयर फार्मेसी, विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक, क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
0: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: वृद्धि गर्न महिला सांसदहरूको माग, पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री बादीको भनाई।
2: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
1: लामो कूटनैतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जून महिनामा काठमाडौँमा हुने। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
3: मान्य मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछ।
1: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
4: त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
1: काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित। आईसीसी विश्वकप लीग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढ़ता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा समूहले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यद नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
4: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछ।

0: नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
1: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल, समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
0: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
2: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसंख्या छ, कुल जनसंख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेटले कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्ष भन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
0: बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाई थियो।
3: आगामी बजेट प्रस्तावना गर्दा हामीले केही साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढ़ाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकै पटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
0: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 जना सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
4: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत

0: प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
1: बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीआईएनसँग बताउनुभयो।
2: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणका आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्छ होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
1: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
3: अझै पनि धेरै नागरिक एक गाली पानीका लागि घण्टौं हिँड्न बाध्य।
4: अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लगाएर पानी जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
3: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीको लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
7: सल्यानको शारदा नगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान एक घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनुपर्छ। पानीकै अभावले घरयासी काम, बाल बालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढ़ेको उहाँको भनाइ छ।
4: अब हामी आशावादी केमा छौं भने यो काम छिटै होस् होइन, सहजतापूर्वक छिटो भयो भने हामीलाई सस्ता पानीको सहजता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त एक डेढ घण्टा लगाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको एक घण्टा त लाग्छ नि पानी।
7: शारदा नगरपालिका 11 हिमोलचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
8: त्यो पानीकै समस्या हो, तारा छ पानी ल्याउँदा नि सरसफाईमा अब पुग्दैन पानी, वस्तुहरूलाई पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा तारा छ।
7: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 बासिन्दा भने उत्साहित भएका छन्।
9: मेरो नाम सुतलाल थापा। त्यो समस्या त पहिलेदेखि भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग टुस्किएर खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुहाउने धन त छोरो सबै हामी काफलीतिर आउनु पर्ने हुन्छ।
10: बिहान पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो, एक गाग्री पानी लग्यो,
11: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने। बर्खाभरि यता माथिबाट आउँछ र माथि भल आउँछ, अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेला बर्खा। अब
12: आजसम्म पानी आएको छैन, हामीले यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
7: शारदा नगरपालिकाले 55 करोड़ रुपियाँ भन्दा बढ़ीको लागतमा जर्को खानेपानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड़ 43 लाख रूपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी:
13: यसले शारदा नगरपालिका 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
7: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डाँगीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
14: यो राज्यको स्थिति मध्यपूर्वको यो युद्ध यसको बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ, अब
7: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढ़ी लिफ्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
15: कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो, अन्त पुरुषकै मान्यता हार्दा हल्यो भयो भन्दा र उइमोला लाउँदा महिलाकन त्यहाँ यसलाई देलादेखि चुलासम्म
3: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै। रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालमा 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ। 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ।
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरूष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
5: पुरुषले हलो बायो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो। अझ पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा महिलाको त्यहाँ यसलाई देला ढेकी चुलासम्म लिपको तर्न हामीको महिलाकै काम। त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किर्सानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको नै थाहा हुँदो। पुरुषले त हलाउड मात्र हमाइदिन्छ।
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशु पन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
7: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
8: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन् तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्। यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि दिन्छन्। यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषले अगाडि आउन अझै दिएकै छैनन् जस्तो लाग्छ।
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
9: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरणहरू चाहिँ छ। त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुक नै निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
10: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेर्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
9: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला, त्यो वेबसाइटमा भिजिट गर्यो भने हामीले भेट्न सकिन्छ।
10: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग एकुरी तथ्याङ्क आउन नसके हो।
9: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। स्थानीय र संघीयता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संघीयता भन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्जी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनी पनि सकेँ। त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था हो सर।
3: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: me yung kido la ko is to dualita akhe polyo ni sa sefe nagaro boyo.
1: Yeso ni solay bani khet chitte safa huncha ke bauju.
2: Oh, Rami dai ko kura ta thikai ho. तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
0: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
3: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईले
1: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
3: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
1: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
2: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
4: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धुप चापाचाप जस्तै व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित हो।
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने, बढ़ी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन शुरू भइरहेको छ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
2: केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस् जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
2: स्थान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849968924 9845086780
1: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
2: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ
3: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ
4: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ
3: थप जानकारीको लागि सम्पर्क
4: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0655 95 911 98452 11 511 98457 0869
3: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्जीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार स्थान दोर्दी गाउँपालिका सभाहल नौथर सेरा समय बिहान 11 बजे जिल्ला प्रशासन कार्यालय लमजुङ

0: प्रावधान गरेका छौं।
1: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश
2: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
1: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
0: अनुत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिउ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको जम्मा 180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नु पर्छ।
1: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
0: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा हुँदै पनि एटिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
1: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिन वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्य पूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ़ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
3: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढ़ाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्पसन बढ़ाउन सकिन्छ, अनि सोशल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नुभयो जस्तो लाग्छ।
4: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढ़ाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
3: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ, करिब 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनु पर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीहताको कारणले
4: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
3: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ शुरूआत गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाव छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले मागिदिन वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन, ठूला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठूलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यसमा अहिलेको सरकारले राजस्व यो चाहिँ रेभिन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
4: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
3: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
1: उनीसे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर समेतको अभिदावी थियो। त्यसमा सरकारी विल कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिन्दल विलासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
1: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
5: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिएदेखि पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
1: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
6: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
1: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेङ्गी युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
0: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, भेसी सहर 7 लमजुङ।
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्सेङ्गीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल, नौथर सेरा, समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
2: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 98452511, 98457078769।
2: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बेचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
4: बेसीशहर नगरपालिका लमजुङ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

सखा पार्न सक्छ। आफ्नो आफन्त जनसँग एकल फोन गर्नुपर्नेमा भुल्नु त भएन। तपाईँले नियमित रूपमा खानुपर्ने औषधि खान भुल्नुभयो कि? भान्साको काम सकिएर ग्यास आगो राम्रोसँग निभाउनुभयो? फेरि सानो हेलचेक्राइले गर्दा ठूलो विनाश निम्त्याउला नि? धारा बन्द गर्न, बत्ती निभाउन अनि ढोकाको चुक्कुल लगाउन त बिर्सनु भएन? एक पटक हेर्ने पो हो कि? अन्त्यमा रात्रि सुखद सपनीका साथ बितोस्। शुभरात्री।